0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 13 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 29 तारीक असोज कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
0: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका तीनवटै नाका अवरूद्ध,
1: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायीको जोड़।
3: कमसे कम एक वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, अनि उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ। नेपालमा नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ।
0: ट्रम्प र सी बीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 पर्वकारका वस्तुमा चीनले भन्सार घटाउने,
1: र एसिया क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर.
2: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको.
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर.
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड. 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा. त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्. बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्.
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ.
2: थप जानकारीको लागि 9854030313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ.
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको. कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला.
3: काया कैरनमा अब खबरको सिलसिला. बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोसी बाढ़ीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ. बाढ़ी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो. जीवन बीमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ. बेपत्ता बीमितको स्थानीय तह अर्थात पालिकाले मृत्यु दर्ता गर्नुपर्ने, जीवितै आएको प्रमाणित भए बीमा रकम फिर्ता गर्ने शर्तमा दावी भुक्तानी दिने व्यवस्था गरिएको छ. प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो. जीवन बीमाको दावी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ. रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ, भोटेकोसी तिर्सुली नारायणी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाड़ी परियोजना व्यापारिक मौज्दा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दावी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्चुट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ. प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बीमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ. मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ. यो व्यवस्थाले रसुवा बाढ़ी प्रभावितको हकमा दावी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बीमक संघले यसबारे प्राधिकरण छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ. प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढ़ीका कारण प्रभावित भएकाहरूलाई निर्जीवनतर्फ 2180 बीमित छन्। उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रूपियाँ दावी भुक्तानी माग गरिरहेका छन्। यसमध्ये अहिलेसम्म 67,48,000 रूपियाँ निर्जीवन बीमा कम्पनीले भुक्तानी गरिसकेका छन्। प्राधिकरणले असोज 12 अर्थात हिजोसम्म रसुवा बाढ़ीपछिको बीमा दावी विवरण सार्वजनिक गरेको हो. भोटेकोसी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ.
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ. तीन दिनको अविरल वर्षापछि बेनी जोङसोङ खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन्. यसअघि 10 भदौको भोटेकोसी बाढ़ीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो. नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ़ने देखिएको छ. चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा चीनबाट 76,40,00,000,000 रूपियाँ बराबरको सामान आयात र 29,33,00,000 रूपियाँ बराबरको निर्यात भएको छ. निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय गाड़ी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन्. भोटेकोसी बाढ़ीपछि केरूङ अनिश्चित र तातो पानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सड़कमा पहिरो खसेपछि कोरला पनि अवरूद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाड़ी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ्ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढ़ी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरूद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जन भन्दा धेरै राजमार्ग अवरूद्ध नै छन्। सड़क विभागका अनुसार अवरूद्ध भएका यी सड़क मध्ये केहीलाई गाड़ी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढ़ी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सड़क तत्काल खुल्ला हुन नसक्ने र सञ्चालनमा आउन थप सफाई लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मंगलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरूद्ध छ। थप क्षति नभए आज बेलुकासम्म यो सड़क खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमान पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बागे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाड़ी आवागमन बन्द गरिएको छ। सालजण्डी सन्धिखर्क ढोरपाटन सड़क खण्ड 21 भन्दा बढ़ी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरूद्ध छ। यी सड़क दुई तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसै गरी चितवनको सिमल तालमा खसेको पहिरोका कारण त्यहाँ सड़क एकतर्फी सञ्चालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको र आज दिउँसोसम्ममा सड़क खुलाउने प्रयास गरिएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सड़कलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सड़क खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924-5670-925।
10: त्यही हो घर जहाँ हुन्छ खुसीको बात जहाँ बालापन उमेरले झिक्दैन मनको कलाकारिता कतैले रोक्दैन जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लौही प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर भित्ताले नै लिन्छन् स्वादको मिठा जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास।
11: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ।
2: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो, वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका विरूद्ध आवश्यक सरसामग्रीको भाव बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारै होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश केवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
7: सिजनल अनसिजनल हुन्छ हामीका काम गर्नेहरू, होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन्झनै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सिर्जना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या, त्यहाँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हामीहरू यत्रो हुँदाहुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ, होइन, हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेको छ भने कोही कोही कुरो नमिल्या त हो त।
12: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, खास चाहिँ के हो कुरा?
7: मिसम्याच नै यही नै हो। अब हामीले खोजेको मान्छे पाउँदैनौँ, होइन, हामीसँग सम्पर्कै भइरहेको छ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ, होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि, मलाई थाहा छ, मैले नै काम गरेको छु। श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नुपर्छ कि, त्यहाँ त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भएको मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्यो भने उहाँले हामी बोलाउँछौँ नि, काम लगाउन सक्छौँ। त्यो मेकानिजम छन् त छ, प्रभावकारी ढंगमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किया पनि त हजारौं हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि, अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त?
12: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
7: सजिलै, हामी कहाँ एकपछि अर्को ठुल्ठूला 5 तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ, एउटा ठुला 5 तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो, होइन भने त पोखिन्छ, त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हो नि, होइन। ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा, धेरै हस्तमा त नेपालमा पनि पाइन्छ, कफी बनाउने जुन बारिस्ता भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मलाई आज 100 जना दिनुहोस्, म आज हाम्रो संघले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौ।
12: संघले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेछ?
7: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिजी लगायत श्रम मन्त्रालय लगायतका होइन, अब हामीले हुँदा हुँदा अलिक के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, 7 दिनमा इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटेलमा आएर काम गर्छ, J1 तलब दिन्छौँ, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी J1 दिन्छौँ, भनेको उहाँहरूको आम्दानी पनि भयो। त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
3: होटल संघ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर सोत्तर त बनाइदिएको छ नै, किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पीर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली सोत्तर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बाढी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
13: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
13: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। एक महिना अघि भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित भए र अरबौं रूपियाँ बराबरको भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानका दशकौं पुराना बर पीपलका रूख जोगिएको दृश्यले यस्ता रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिका बारे बहस बढ़ाएको छ। खोजकर्ता डाक्टर सुशील पौडेलले नुवाकोटको देवीघाट तथा भोटेकोसी त्रिशुली नदी किनारका केही पुराना बर पीपल बाढ़ीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो। वहाँले नदी किनारका जीवित पहरेदारका रूपमा बर पीपल तथा पुराना रूखहरू रहेको बताउनुभयो। त्यस्ता रूखका गहिरो गरी जमीनमा फैलिएका जराले नदीको कटान रोक्ने, हरित तटबन्धले बाढ़ीको वेगलाई सफलतापूर्वक घटाउने र रूख जोगाएमा माटो बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले बताउनुभयो। पौडेलका अनुसार कुनै रूख जोगिनु वा ढल्नुमा भूबनौट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढ़ीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपीपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पति भन्दा तुलनात्मक रूपमा स्थायित्वयुक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बर पीपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, कार तथा सिसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
4: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान पौनी 6 बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा शुरू हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। आईसीसी T20को वरियतामा नेपाल 14 र श्रीलंका 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भएका थिए। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
3: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्टले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
3: बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सीटसहित बहुमत हासिल गरेपछि बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको 6 महिना सुशासनमा आशा कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: असोज 16 19 लागि तय भएको कांग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भोटेको सेबाडीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
3: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बिपी

तौ यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्। 20-25 रूपियाँ लिटर पर्ने पानीलाई व्यवसायले अस्वाभाविक तेब्बर मूल्य भनेका छन्। अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तेब्बर, जरिमाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त।
1: सिम्ता गाउँपालिका चार बजेट चौरमा सामुदायिक वनमा व्यवहारिस अवस्थामा तीन नाल भरुवा बन्दुक फेला, थप अनुसन्धान हुँदै।
0: ठेक्का लिएर काम अल्पत्र पार्ने निर्माण व्यवसायीलाई निर्धारित समयमै काम सक्न कर्णाली प्रदेश सरकारको निर्देशन, कार्यवाही प्रक्रिया पनि शुरू।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै इन्सेक कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको छ। मन्त्री परिषदको गठन संविधानको मर्म अनुसार समावेशी नभएको र यसअघि उच्च अदालत सुर्खेतले गरेको आदेश विपरीत भएको भन्दै उत्प्रेषण, परमादेश लगायतका आदेश जारी गर्न माग गरिएको छ। इन्सेकका तर्फबाट नारायण सुवेदी र ललिता विकले रिट दायर गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री मंगल बहादुर शाही, कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख यज्ञराज जोशीलाई विपक्षी बनाई रिट दायर गरिएको छ। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा दलित समुदायको संख्या 4,89,639 अर्थात 29% जनसंख्या भए पनि कर्णाली सरकारको मन्त्री परिषदमा एकजना पनि दलितको प्रतिनिधित्व छैन। कर्णाली प्रदेश सभामा कुल 40 जना सदस्य मध्य 4 जना दलित सदस्य अर्थात 10% दलितको संख्या रहेको छ। संविधान 2072 को प्रस्तावनामा

0: समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प उल्लेख गरिएको छ। संविधानमा राज्यका निर्देशक सिद्धान्त तथा नीति तथा दायित्वमा पनि समावेशी समानुपातिक सिद्धान्तलाई राज्यले आत्मसात गर्नुपर्ने उल्लेख गरिएको छ। संविधानको धारा 168 उपधारा 9 समावेशी सिद्धान्तका आधारमा प्रदेश मन्त्री परिषद गठन गर्नुपर्ने संवैधानिक व्यवस्था पनि पालना नभएको निवेदकहरूको भनाई रहेको छ।
1: यता कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा सदस्यको पद गुमाउनु भएको छ। सर्वोच्च अदालतको फैसलासँगै उहाँको पद गुमेको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको सिफारिशमा कर्णाली प्रदेश सभा सचिवालयले उहाँको पद रिक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रदेशसभा सचिवालयको निर्णय विरूद्ध शर्मा सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। हिजो न्यायाधीश द्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट रिट खारेज गरिएसँगै शर्माको सांसद पद गएको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एस एक भई नेकपा बनेपछि उहाँ प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ लाग्नु भएको थियो। तत्कालीन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले 2082 मंगिर 17 गते दलको नेताबाट राजीनामा दिनुभएको थियो। प्रमुख सचेतक कृष्णबहादुर जोशीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले उहाँको राजीनामा स्वीकृत गर्दै शर्मालाई प्रदेशसभा सदस्य पदबाट समेत हटाउन केन्द्रीय समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो। शर्मा 2079 प्रदेशसभा निर्वाचन रूकुम पश्चिम खबाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित हुनुभएको थियो। उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नु भएको हो।
0: प्रहरीले सुर्खेतको सिम्ता गाउँपालिका 4 बजेटी चौरमा सामुदायिक वनमा लुकाई राखिएको 3 नाल घरुवा बन्दुक फेला पारेको छ। इलाका प्रहरी कार्यालयले बाँदी पिपलबाट शहीद चेतन बहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले 3 थान बन्दुक फेला पारेको हो। सामुदायिक वनको सालघारीमा वन माराको झारमुनि कालो छाताको कपडाले बेरेर राखिएको अवस्थामा बन्दुक भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले 3 नाल घरेलु भरुवा बन्दुक बरामद भएको बताउनुभयो। ती बन्दुक कसरी र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: हुम्लाको जंघेली गाउँपालिका 2 बाङ्रे ढुङ्गा सामुदायिक वनमा जडीबुटी संकलन गर्न पुगेका मुगका एकजनाको मृत्यु भएको छ भने 2 बेपत्ता भएका छन्। मुगुको कार्मोरङ गाउँपालिका 9 पापु र छाइलाबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका 22 वर्षका गणेश बुढाको मृत्यु भएको प्रहरीले बताएको छ। सहायक प्रमुख जिल्लाधिकारी धनकृष्ण पाण्डेले 2 अझै सम्पर्कविहीन रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता जनक बहादुर सिंहले गत भदौ 28 गते मुगुको कार्मोरङ गाउँपालिकाबाट 13 जडीबुटी संकलनका लागि हुम्लाका विभिन्न सामुदायिक वनतर्फ गएकोमा 3 घर फर्किसकेको र बाँकी 7 लिमी प्रहरी चौकीको सम्पर्कमा आएको बताउनुभयो। घटनाको वास्तविकता कारण अझै खुल्न नसकेको बताइएको छ।
0: जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली करिडोर र कर्णाली

0: भएको छ। मन्त्रालयका सचिव अर्जुन कुमार बमले काम नगर्ने प्रवृत्ति बढ़ेपछि ठेकेदारको जमानत जफत गर्नेदेखि ठेक्का रद्द गर्नेसम्मको काम थालेको बताउनुभयो। स्रोत साधन हुँदाहुँदै पनि ठेकेदारको लापरवाहीका कारण अल्पत्र परेका योजनाको सूची तयार गरेर निगरानी बढ़ाएको उहाँको भनाइ छ। मन्त्रालयले 19 महत्वपूर्ण आयोजना अल्पत्र परेपछि यसबारे चाँसो बढ़ाएको छ। आयोजना निर्माण गर्न सक्ने आधार भए पनि विभिन्न वाहनामा ढिलासुस्ती गरिरहेको पाइएपछि निगरानी बढ़ाइएको बमले बताउनु भएको छ। 10 जिल्लाका पूर्वाधार हेर्ने कार्यालय र निर्माण व्यवसायलाई बोलाएर काम अघि बढ़ाउन निर्देशन दिएको भन्दै उहाँले तोकिएको समयमा पनि काम सम्पन्न नभएको पाइए ठेक्का सम्झौता नै रद्द गरिने बताउनु भएको छ। निकै चासोका साथ हिँडेको रानीघाट तेलपानी भोरीगाउँ सड़क निर्माणको काम जग्गा भूगाधिकार तथा रूख कटानको आदेश नपाउनु लगायतका कारण अघि बढ़न सकेको छैन। आयोजनाको हालसम्म 8% मात्रै भौतिक प्रगति भएको छ। 1979 साल माघ 11 ठेक्का सम्झौता भए पनि अहिलेसम्म 4% मात्रै काम सम्पन्न भएको छ।
1: यस्तै दैलेख सदरमुकामदेखि नौमूले गाउँपालिका 1-4 हुँदै जुनिचाँदे जाजरकोट सड़क पनि अलपत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण अलपत्र परेपछि अहिले मन्त्रालयले सूची सार्वजनिक गरेको छ। दैलेखको सांगेतडा बिन्द्रासैनी चामुण्डा बाटो निर्माण, डोल्पाको दुई सरस्वती मन्दिरदेखि तिप्ला गाउँ हुँदै थल्लगाउँ काँडाताली सड़क अलपत्र परेको हो। जाजरकोटको बारेकोट सगुतारा र नलगाड नगरपालिका 5 सिके जोड्ने सड़क पुल, जाजरकोटकै सालमखोला पुल, छेडा थाल पुल लगायतका दर्जनौं सड़कका पुल र सड़क मरमत नहुँदा अहिले त्यहाँका नागरिकले शास्ति खेप्न बाध्य भएका छन्। मन्त्रालयले अलपत्र अवस्थामा रहेका सड़क तथा पुल निर्माणका लागि पटक पटक ताकेता गर्दै आएको बताएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा बरसातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
3: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
2: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
3: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
2: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा

0: चारी सन्देश
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
2: नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर, प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त, सुर्खेतको सिम्ता गाउँपालिका 4 बजेचोरको सामुदायिक वनमा व्यवहारिय अवस्थामा रहेका 3 नाल भरुवा बन्दुक फेला, ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायलाई निर्धारित समयमै काम सक्न कर्णाली सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। पछिल्लो एक महिनामा देशमा भएका 2 ठूला प्राकृतिक विपदका घटनामा 1427 जनाले ज्यान गुमाएका छन् भने 4093 जना हराइरहेका छन्। भदौ 10 भोटेकोसीमा आएको बाढ़ीका कारण 4089 जना र पछिल्लो मनसूनका कारण 4 सम्पर्कविहीन भएको सरकारी तथ्याङ्क छ। भोटेकोसीको बाढ़ीमा परेका 1399 जनाको शव भेटिएको छ भने अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परेर 27 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशुली र नारायणीको किनारमा भेटिएका 103 जनाको शव पहिचान भएको जनाएको छ। पहिचान हुन नसकेका 1230 शव गाडेर व्यवस्थापन गरिएको छ। बेपत्ताका आफन्तहरूबाट 1899 नमूना संकलन गरिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनु भएको छ। शव र आफन्तबाट संकलन गरिएको 3175 नमूनाबाट डीएनए परीक्षण हुँदैछ। यस्तै बंगालको खाड़ीमा उत्पन्न नहुने चापीय प्रणालीका कारण असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो। वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण 1065 परिवार प्रभावित भएका छन् भने 4 बेपत्ता हुँदा 7 घाइते भएको प्राधिकरणले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक भएपछि जोखिम देखेका जिल्लामा सवारी साधनमा रोक लगाएसँगै 77 जिल्लामा सुरक्षा समितिले पूर्व तयारी र प्रतिकारको काम समेत गरेको थियो। बाढ़ी र पहिरोको जोखिममा परेका प्रभावित जिल्लाका 2000 मानिसहरूलाई सुरक्षा स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।
3: देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटपुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसैको दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढ़न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ़नेछ। आज हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
2: सुर्खेतमा गत आर्थिक वर्ष 2082-83 34,000 भन्दा बढ़ीले परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा दिएका छन्। नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाका अनुसार एक वर्षको अवधिमा विभिन्न सेवा गरी कुल 34,469 जनाले सेवा लिएका हुन्। संघका अनुसार यो अवधिमा 16,658 जनाले स्त्री रोग सेवा, 5,584 जनाले परिवार नियोजन सेवा र 4,148 जनाले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएका छन्। त्यस्तै 2,863 जनाले बाल रोग सेवा, 1,729 जनाले यौन तथा प्रजनन स्वास्थ्य बाहेकका अन्य सेवा, 1,606 जनाले एचआईभी सेवा र 1,350 जनाले प्रसूति तथा 426 जनाले सुरक्षित गर्भवर्धन सेवा लिएको संघले जनाएको छ। कर्णाली प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढ़ाउने उद्देश्यले आयोजित एक कार्यक्रममा संघले तथ्याङ्क सार्वजनिक गरेको हो। कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले परिवार नियोजन संघले प्रदान गर्दै आएको सेवा निरन्तर राख्नुपर्ने बताउनु भएको छ। उहाँले सेवा प्रदान गर्दा तथ्याङ्क व्यवस्थित रूपमा राख्न पनि आग्रह गर्नुभयो। त्यस्तै सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर साईले विगतको तुलनामा संघको सेवामा केही कमी आए पनि आगामी दिनमा प्रदेश सरकारले संघलाई समेत साथमा लिएर अघि बढ़ने बताउनु भएको छ। कार्यक्रममा नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाका अध्यक्ष सुरेन्द्र बस्नेतले सहभागीलाई स्वागत गर्नुभएको थियो। बैठकले कर्णाली प्रदेशमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच गुणस्तर र निरन्तरता सुनिश्चित गर्न सरकारी निकाय नेपाल परिवार नियोजन संघ र अन्य साझेदार संस्था बीच थप प्रभावकारी समन्वय तथा सहकार्य गर्ने आधार तय गरेको जनाइएको छ।
3: रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं नागरिकले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसको अवसरमा हिजो कर्णाली प्रदेशको राजधानी विरूद्रनगरमा आयोजना भएको कार्यक्रमका सहभागीले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीको रूपमा रहेको बताइएको छ। गएको आर्थिक वर्षमा मात्रै देशमा 2,23,000 भन्दा धेरै जनावरको टोकाएका घटना दर्ता भएको बताइएको छ, जसमध्ये 96% टोकाई कुकुरको भएको बताइएको छ। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको समेत बताइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको कार्यक्रममा वर्षेनी कुकुरको टोकाईबाट व्यक्तिहरूको लाई टोकाई हुने भए पनि उपचार पद्धति अझै पनि धेरै नागरिकले बुझ्न नसकेको बताइएको छ। यसलाई जनस्वास्थ्य तहबाट सबै नागरिकलाई जानकारी बनाउन र नागरिकलाई जनचासोको विषयमा सरकारका सबै विषयलाई जानकारी दिन समेत आवश्यक भएको औल्याइएको छ। उसत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टराईको अनुसार कुकुर वा अन्य जनावरको टोकाईमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनु र तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउनु अति आवश्यक हुने बताउनु भएको छ। कुकुर बिरालो या अन्य सम्भावित रेबिज संक्रमणको जनावरले टोकेमा वा निचोरिएमा घटनालाई सामान्य नठान्न समेत उहाँले आग्रह गर्नुभएको छ। नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभर 286 केन्द्रबाट निशुल्क खोप सेवा समेत प्रदान गर्दै आइएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ। हरेक वर्ष सेप्टेम्बर 28 विश्व रेबिज दिवस मनाउने गरिन्छ। विश्वभर हरेक वर्ष रेबिज दिवस मनाउने सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
0: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
6: सन्डेस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3, मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455। तपाईँ अहिले सबैको मन सुने रेडियो, रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खा याममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खा याममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खा याममा कुल 2372 मेगावट बिजुली उपलब्ध हुने अनुमान रहेको छ। अघिल्लो आर्थिक वर्षको सुक्खा याममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावट पुगेको थियो। कार्यकारी निर्देशक श्रेष्ठले गएको भदौ 10 गते फुटेकुसी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा 430 मेगावट विद्युत उत्पादन प्रणाली बाहिरिएको छ। बाढ़ीबाट प्राधिकरण र सहायक कम्पनीका संरचना झण्डै 74 अर्ब रूपियाँ बराबरको क्षति भएको अनुमान छ। कार्यकारी निर्देशक श्रेष्ठले खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र विद्युत गृहमा जम्मा भएको ढुङ्गा, माटो, लेदो हटाउने काम अघि बढ़ाउने बताउनु भएको छ।
2: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले कीर्तिमानी बनाउनु भएको छ। जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको हिट एकमा कुमारले 1:48.95 दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानी बनाउनु भएको हो। त्रिभुवन आर्मी क्लबका कुमारकै नाममा यसअघि 1:49.55 राष्ट्रिय कीर्तिमानी रहेको थियो। नयाँ राष्ट्रिय कृतिमानी बनाए पनि फाइनलमा पुग्न नसक्नु भएको उहाँ 24 खेलाड़ी मध्ये समग्रमा 8 स्थानमा रहनु भएको छ। अभिषेक बास्तोला र प्रदीप खड्काको नेपाली जोड़ी एसिया टेनिसको पुरूष डबल्सको दोस्रो चरणमा प्रवेश गरेको छ। अब नेपाली जोड़ीले पहिलो चरणमा बाई पाएको भारतका चन्द्रशेखर र नारायण स्वामीको जोड़ीसँग खेल्नेछ। यो खेलको विजेता क्वार्टर फाइनल पुग्नेछ।
3: खेलकै अर्को प्रसंगमा भारतमा आयोजना हुने काभा क्लब च्याम्पियनशीप खेल्न रूकुम पश्चिमले भारतीय खेलाड़ी जिरोम बिनिकलाई आफ्नो पहिलो रोजाएको विदेशी खेलाड़ीको रूपमा अनुबन्ध गरेको छ। रूकुम पश्चिमले च्याम्पियनशीप प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने क्रममा बिथिनलाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो। भारतीय टोलीका कप्तान समेत रहनुभएका अनुभवी खेलाड़ी बिथिनको आगमनसँगै काभा क्लब च्याम्पियनशीपमा आफ्नो उपस्थिति थप बलियो हुने रूकुम पश्चिमले बताएको छ। उता खेलकै अर्को प्रसंगमा आज जापानमा जारी दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाल बीच हुने भनेको खेल वर्षाको कारण रद्द भएको छ। यससँगै श्रीलंका अब सेमी फाइनलमा पुगेको छ भने नेपाल समोचर नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको छ। वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द भएसँगै श्रीलंका रन रेटको आधारमा अगाडि बढेको हो। उसत यी दुई बीचको खेललाई चासोको साथ हेरिएको थियो। समूह शरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एकको विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसरको रूपमा समेत रहेको थियो। यसअघि तय भएका क्वार्टर फाइनलका खेलहरू वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनल पुगेका छन् भने आज अर्को खेलमा बंगलादेश र मलेसिया भेट्दैछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त।
3: सिम्ता गाउँपालिका 4 बजरी चौरमा सामुदायिक वनमा व्यवारिसी अवस्थामा 3 नाल भरुवा बन्दुक फेला, थप अनुसन्धान हुँदै।
2: ठेक्का लिएर काम हलपत्र पार्ने निर्माण व्यवसायीलाई निर्धारित समयमै काम सक्न कर्णाली प्रदेश सरकारको निर्देशन, कार्यवाही प्रक्रिया पनि शुरू।
3: र दक्षिण एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमारको राष्ट्रिय कृतिमान। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौ। नमस्ते।
5: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरबिया 98165-0672 98224-21679 र 98125-10349।
7: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98483-68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
10: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया, सम्पर्क फोन नम्बर 084-40-30-82।
5: तप
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन्छ सधैँ बाघ सिंह।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: गर्जन छ सधैँ बाघ छै बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, हुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
1: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगाउँ बजार बर्दिया
2: हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश किवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपालको पर्यटन उद्योगको मेरुदण्ड होटल तथा आतिथ्य क्षेत्र हो। पर्यटकले गन्तव्यमा बिताउने समय, गर्ने खर्च र लिएर फर्कने अनुभव धेरै हदसम्म आवास, खाना र सेवाको गुणस्तरमा निर्भर हुन्छ। त्यसैले यो क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरमा हुने तारे होटेलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। तर आतिथ्य क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती धेरै छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचोबीच अन्तर छ र दक्ष जनशक्तिको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। महिला सहभागिता, स्वरोजगार र पारिवारिक श्रमको अंश पनि यही सन्दर्भमा विचारणीय छन्। अर्कातिर भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ी पहिरो जस्ता विपदले जलवायु परिवर्तनको जोखिम होटल क्षेत्रका लागि कति गम्भीर हुन सक्छ भन्ने देखाएको छ। यस्ता घटनाले आर्थिक क्षति मात्र होइन स्थानीय रोजगारीमा प्रत्यक्ष असर पनि पार्छन् र पुननिर्माण तथा जोखिम न्यूनीकरणको रणनीति अपरिहार्य बनाउँछन्। आजको देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटेलका संचालक विनायक शाहसँग कुराकानी गर्छौ। तपाईलाई कार्यक्रममा स्वागत छ सर।
1: हस्, नमस्ते, धन्यवाद।
0: शुरूमा आज भोलिको कार्यव्यस्तता के छ, यसबाट कुराकानी शुरू गरौं।
1: अब हाम्रो कार्यव्यस्तता त भनिहाल्नुभयो, यो भोलिकोशी पछाडि अब धेरै क्षति भएको छ धानजनको, अनि त्यसमा अब टुरिज्मको सिजन पनि छ, अनि त्यसपछि टुरिज्म कसरी अगाडि बढाउने भन्ने कुराहरू पनि क्यान्सलेसनका कुराहरूदेखि सबै यसमै लागिरहेछौँ अहिले हामी।
0: अहिलेको समयमा नेपालमा होटल व्यवसाय भनौँ र त्यसको प्रतिनिधित्व तपाईँले गर्नुहुन्छ, व्यवसायीहरू, होटल व्यवसाय र व्यवसायीहरूको अवस्था चाहिँ कस्तो छ?
1: अब होटलको अहिले हामीले पछिल्लो केही वर्षको तथ्याङ्क हेर्नुहुन्छ भने एकदम राम्रो अवस्थामा छ। हाम्रो देशमा के छ भने हाम्रो अब जेएनजी आन्दोलन भएको देश, एक वर्ष भयो, त्यो पनि हामी कहाँ केही पनि छैन, विदेश जानुपर्छ छैन, खालि छैन छैन छैन, खालि नेगेटिभ कुराहरू मात्रै धेरै सुनिन्छ क्या त्यसलाई। तपाईँले होटेलको इतिहास हेर्नुहुन्छ, 3-4 वर्षको, 4-5 वर्षको भनेपछि होटेलमा एकपछि अर्को ठूला ठूला अरब खरबका प्रोजेक्टहरू एकपछि अर्को नेपालमा आइरहेछ
0: पछिल्लो 3 वर्षमा,
1: पछिल्लो 4-5 वर्षमा। तपाईँहरू हेर्नुहोस् न, हरेक 2-3 महिनामा ठूला अन्तर्राष्ट्रिय ब्रान्ड होटेलहरू, ठूला ठूला अरब खरबमा लगानी भएको होटेलहरू त खुलिरहेछ त, होइन? तपाईँहरूले पनि देखिरहनु भएको छ। त्यसले के देखाउँछ भन्दाखेरि नेपालमा छैन होइन नेगेटिभ मात्रै होइन, पोजिटिभ पनि त हो नि। नत्र मान्छेले खरबौं लगानी गरेर नेपालमा लगानी गर्न आउँछ त? आउँदैन भनेको त्यो जुन भाष्य नै होटल क्षेत्रलाई हेर्नुहुन्छ भने त्यो भाष्य होइन के, पोजिटिभ हो, नेपालले केही गर्न सक्छ भन्ने मेसेज त स्ट्रङ दिएकै छ त। त्यसलाई हाम्रो सरकारले कसरी हेरेको छ, अब सर्वसाधारणले, अब जनमानसले कसरी हेरेको छ, जेएनजी आन्दोलन भएको छ, जेएनजीले कसरी हेरेको छ भने आफ्नो ठाउँमा होला। तर म होटेल संघको अध्यक्षको हिसाबले म त के देख्छु भने एकदम राम्रो भएको छ। नत्र संसारभरिका ठुल्ठूला ब्रान्ड होटेलहरू, विदेशीहरू अनि स्वदेशी लगानीहरू यसरी आइरहेछ भनेपछि त हाम्रो भविष्य त उज्जवल छैन। उज्जवल भएर नै लगानी गरे हुन्छ नि, मान्छेले त यसरी यतिको लगानी गरे हुँदैन भनेको हाम्रो पर्यटनमा, होटेल क्षेत्रमा एकदम राम्रो भविष्य छ। त्यो हुन कारण के हो भन्दाखेरि प्रष्टै छ, किनभने हामी भारत र चीनको बीचमा छौँ। झन्डै 20 करोड चिनियाहरू र झन्डै 10 करोड चिनियाहरू आफ्नो देशभन्दा बाहिर घुम्न निस्किन्छन् हरेक वर्ष। उनीहरूसँग सम्पन्नता धेरै आउनाले समृद्धि धेरै भएको छ त्यो ठाउँमा, अनि त्यसको 2% नेपालमा ल्याउनुहोस् न, हामी 50-60 लाख पर्यटक ल्याउन गाह्रो छ त? छैन। अनि हामी लगानीकर्ताहरूले के गर् भविष्य हेरेर लगानी गरेका हुन्छौँ। आज बनाएको होटेलले अर्को 10 वर्ष 15 वर्षमा त जति छेलो खेलो बिजनेस पाउँछ भन्ने हामीले देखाएको छौँ त हो। त्यस कारणले भविष्य एकदम राम्रो भएर होटेल क्षेत्र त्यो अवस्थामा अगाडि बढ्या छ हो। अब गाह्रो अप्ठ्यारो छ, अब हाम्रो भोटे पैसाको एक कुरा गरिहाल्नुभयो, अब हाम्रो जुन कनेक्टिभिटी हो नि त, अब त्यत्रो चिनिया त्यत्रो भारतीय होलिडेमा आफ्नो देशभन्दा बाहिर जानुहुन्छ, तर नेपाल ल्याउनु पनि त पर्यो नि उहाँहरूलाई, भनेको हवाई सेवाको कुरा होला, बाटोघाटोको कुराहरू हो, त्यो चाहिँ सीमित छ, त्यो चाहिँ व्यवस्था भइसकेको छैन। तर हामी चाहिँ अहिले एउटा क्रस रोड भन्छ नि, एउटा चौक एउटा क्रस रोडमा छ कि, एकातिर यत्रो ठुलो लगानी भइरहेछ, एकातिर हामीले खोजेको व्यापार आइरहेको छैन। अब क्षमताकै कुरा गर्नुहुन्छ भने हामी झन्डै 40 लाख पर्यटकलाई वार्षिक रूपमा 40 लाख पर्यटकलाई स्तरीय सेवा दिन सक्ने क्षमता हामीसँग छ, नेपाली पर्यटन नेपाली होटेलहरूको। तर नेपालमा आउने पर्यटक संख्या 2025 हेर्नुहुन्छ भने 12 लाख पनि पुगेको छैन, 11,47,000 छ, भनेको त हाम्रो क्षमताको 1/3 मात्रै भयो। कुनै पनि व्यवसाय 1/3 क्षमतामा चल्दाखेरि त्यो धेरै सस्टेन हुन सक्दैन हो। त्यो अवस्थामा मैले त्यस कारणले क्रस रोड भने हामी कता जान्छौँ त, एकातिर सम्भावना व्यापक छ, सम्भावनाको हामीले उपयोग नगरेको अवस्थामा, अनि एउटा हामी चाहिँ अलि कहाँ जाने भन्ने एउटा चाहिँ गाह्रो अप्ठ्यारो अवस्थामा चाहिँ छ अहिले।
0: विनायक सर, जस्तै मैले केही व्यवसाय सञ्चालकहरूसँग पनि कुराकानी गर्दाखेरि यो विरोधावास देखिन्छ क्या, तपाईँको होइन सोचे अनुसारको व्यवसाय हुन सकेका छैन, पैसा पैसाकै त हो नि कुरो, अब पैसा सोचे अनुसारको ट्रान्जेक्सन छैन, के होला र भन्ने एउटा निराशाजनक कुराहरू उहाँबाट चाहिँ सुनिन्छ। तपाईँले चाहिँ आकर्षण बढ़िरहेछ, विदेशी लगानीकर्ताहरू आइरहनु भएको छ भन्ने कुरा बताइरहँदाखेरि तालमेल चाहिँ किन मिलेको छैन, कहाँनिर के छ?
1: म तपाईँले प्रष्ट शब्दमै भन्नुपर्दाखेरि म के भन्छु भने, हाम्रो अहिलेको जुन अब जेएनजी पछिको जुन सरकार बनिया छ, हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा, हामी एकदम उत्साहित छौं यो देशमा केही हुन्छ केही गरिन्छ भनेर, किनभने उहाँहरूको एजेन्डै के छ, सुशासन छ, भ्रष्टाचार निर्मूलीकरण छ, समृद्धि छ, भनेपछि त हामी केही गर्छौं भनेर हामी व्यवसायीहरू पनि उत्साहित छौं हो। उहाँले यसलाई बाँध्नु पर्यो, जुन हाम्रो उत्साह छ नि उत्साहलाई मर्न दिनु भएन। उहाँको झन्डै 2/3 बहुमत छ पार्लियामेन्टमा, उहाँले त के भन्नु पर्थ्यो भने, अब पर्यटन क्षेत्रले चाहिँ नि एउटा आर्थिक समृद्धि स्ट्रङली दिन सक्ने क्षेत्र हो, हामीले के भन्नु पर्थ्यो भने, भन्नुपर्छ अहिले पनि, अब भन्नु के पर्छ भन्दाखेरि, यो सरकारले चाहिँ एउटा स्ट्रेटेजी बनाएर, अब हामी अहिले कोभिड पछि आएको अवस्था, हामी होटेलले अब एयरलाइनले ट्राभलले ट्रेकिङले आफ्नो आफ्नो काम गरेर आजको अवस्थामा त आयौँ नि, सुखद छ राम्रो छ। तर हामी अगाडि बढ्दाखेरि अब 12 लाख पर्यटक मात्रै भेटाएर चित्त बुझ्ने कुरा त भएन, भन्दाखेरि हामीले 5 वर्षमा हामी 40 लाखको क्षमतालाई पर्यटकलाई सेवा दिन सक्ने आजको दिनमै छौं, भनेपछि त 5 वर्षपछि भन्दैछु म 50 लाख पर्यटकलाई नेपालभित्र आउनु योजना चाहियो, हामीलाई कार्ययोजना चाहियो, सबै कुरा हामीले त्यसरी अगाडि बढेको खण्डमा त हामी आर्थिक समृद्धि त हामीले तुरन्तै ल्याउन सक्छौ त। पर्यटक भनेको के भन्दाखेरि, एयरपोर्टमा एउटा कुनै पर्यटक ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो अर्थतन्त्रलाई योगदान गर्न थालिहाल्यो, उसले त भिसा लिन्छ, उसले ट्याक्सी चढ्छ, होटेलमा बस्छ, खाना खान्छ, भनेपछि त डे 1 सुरु हुन्छ। यतिर हामीले धेरै कुरा गरिरहेछौँ, हुन त सरकारको आउँदा आउँदैको अवस्था पनि हो होइन, अब चैतबाट सुरु भएको सरकार हो, सरकारको अब नीति कार्यक्रम त आयो, सरकारको बजेट पनि आयो, तर यसमा चाहिँ एकदमै खुसी हुनु पनि खासै केही देखेन। हाम्रो यत्रो उत्साह छ, हाम्रो यत्रो क्षमता छ, हामी यति लगानी गरिरहेछौँ, हामी अरबौं खरबौं लगानी गरिरहेछौँ, हामीलाई त उहाँ सरकारले उत्साहित गरेर अगाडि बढेको खण्डमा त धेरै कुरा ल्याउन सकिन्छ नि त। त्यतिर चाहिँ अझ सिरियसली सोच्नुपर्ने अवस्था छ। हामीले यो ठाउँ विभिन्न तह तबकामा प्रधानमन्त्री लगायत हाम्रो अर्थमन्त्री हाम्रो पर्यटन मन्त्री सबैलाई हामीले यो कुराहरू त जाहेर गरेकै छौँ, यसमा अझ हामीले मिलेर काम गर्ने हो भने हामी कायापलट गर्न सक्ने क्षमता भएको हौ कि हामी हो। अब एउटा भोटे पैसाको एउटा समस्या आयो, अब प्राकृतिक विपद त अब संसारमा जहाँ पनि आउँछ आयो, नेपालमा पनि आयो, यसको व्यवस्थापन गर्ने हो, अगाडि बढ्ने हो, भनेको हाम्रो यत्रो क्षमता हुँदाहुँदै हामीले त्यसको उपयोग गर्न नसकेपछि के हुन्छ त, हामी जुन देशले समाजले राज्यले हामी लगानीकर्ताले जे जस्तो पाउनुपर्ने कुराहरूबाट वञ्चित भइरहेछौँ, त्यो कुरा हामी सबैले मनन गर्नुपर्ने दिन हो, आज अवस्था हो।
0: मिनाक्षर, यो फिगर अलिकति बताइदिनु भयो भने प्रश्न हुन्छ। जस्तै तपाईँले भन्नुभयो 12 लाख पर्यटक वार्षिक रूपमा नेपाल भित्रिरहनु भएको छ, यो 12 लाख भित्रिँदाखेरि अहिले अर्थतन्त्रमा चाहिँ भनौँ होटल व्यवसायबाट चाहिँ कस्तो टेवा पुगिरहेछ, र जुन तपाईँले भने अनुसार 40-50 लाखको हाराहारीमा पर्यटक भित्रियो भने त्यसले चाहिँ नेपालको अर्थतन्त्रमा चाहिँ कस्तो खालको टेवा पुर्याउँछ?
1: अब हेर्नुहोस्, अर्थतन्त्रमा पर्यटनको योगदान के भन्दा कुरा अब तथ्याङ्कै हेर्ने हो होइन, अब हाम्रो जीडीपी भन्छ नि, हाम्रो ग्रोस डोमेस्टिक प्रडक्ट, हाम्रो के भन्छ राष्ट्रिय गृहस्थ उत्पादनमा मोटामोटी 3% हाराहारीमा पर्यटन क्षेत्रको योगदान छ भनिन्छ। त्यो कुरा एकदमै कम हो होइन, हामी नै अब वर्ल्ड ब्याङ्कले, अब एसियन डेभलपमेन्ट ब्याङ्कले 7-8% भन्छ, हामी चाहिँ 10% हाराहारीमा छ भन्छौँ। त्यो म किन भन्छु भन्दाखेरि सरकारको तथ्याङ्कमा जस्तै भाग तिर्या हुन्छ नि, अब ठुला होटलमा बस्यो, अब ठुला रेस्टुरेन्टमा गयो, बिल तिर्यो, बिलमा भ्याट जहाँ काटिया हुन्छ त्यो सरकारको पर्यटनको आमदानीको रूपमा दर्ता भयो। अब क्यासी चढ्यो, सानो होटलमा बस्यो अथवा एउटा सानो रेस्टुरेन्टमा गयो, बिल काटिँदैन नि त, इन्फर्मल सेक्टर पनि त्यत्तिकै स्ट्रङ छ भने जति इन्फर्मल सेक्टरमा खर्च गर्छ पर्यटकले, हाम्रो राष्ट्र ढुकुटीमा त त्यो कुरा रिफ्लेक्ट नै भएर आउन्न भन्दाखेरि 3% ज्यादै कम हो, एउटा कुरा मैले एउटा भनिदियो। दोस्रो, जुन अब काठमाडौँको एयरपोर्टमा जुन 11,47,000 पर्यटक बाई एयर आयो रेकर्ड छ, हाम्रो पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रमा ठूला ठूला होटलहरूमा कसिनो सञ्चालन हुन्छ नि, जुन सबै हामीले बुझेकै कुरा हो, त्यो कसिनोमा आउने त भारतीय हो। हरेक झापादेखि महेन्द्रनगरसम्म दिनको एभरेजमा है 10,000 भन्दा बढी, अब त्यो चाहिँ शुक्रबार शनिबार आइतबार भनौँ न, विकेन्डमा 10,000 भन्दा बढी कसिनोमा ग्राहकको रूपमा भारतीयहरू आउनुहुन्छ। उहाँहरू एज ए पर्यटक नेपालमा त्यो दर्तै भए हुन्न, उहाँहरू पर्यटकको रूपमा हामीले चिनेकै छैन उहाँहरूलाई, त्यो दिनको आउनुहुन्छ भनेपछि 12 लाख बाहिरबाट आउनुहुन्छ, 12-15 लाख त त्यो त सजिलै हुन्छ नि त, भनेको आजको दिनमा 25-30 लाख पर्यटक त भित्रकै हो त, हामीसँग तथ्याङ्क छैन, हामीसँग त्यो व्यवस्थापन क्षमता नभएको मात्रै त हो नि। यो हिसाबमा हामी अगाडि बढ्नुपर्छ। अब यसले जुन लगानीको कुराहरू मैले गरेँ, अब त्यसपछि यसबाट देशले पाउने फाइदाहरू, आजभन्दा 10 वर्ष अगाडि पर्यटकले एभरेजमा $42 खर्च गर्ने भन्ने तथ्याङ्क थियो, त्यो घटेर आज $33 घटेको छ, राम्रो होइन। पहिला 16-17 दिन बसाइ थियो पर्यटकको अवधिमा, अहिले 11 दिन नै झरेको छ, भने त हामी त तल गइरहेका छौँ त, यसलाई माथि ल्याउनु पर्यो नि त, नीति कार्यक्रम खै त हामीसँग भनौँ न, यत्रो पर्यटनको हाम्रो समृद्धिको यत्रो हामीसँग सम्भावना छ, हाम्रो राष्ट्रिय कार्य योजना के हो त, मैले होटेलले कसरी काम गर्नुपर्छ, एयरलाइनले कसरी काम गर्नुपर्छ भन्ने कुराहरू प्रष्ट रूपमा राष्ट्रिय डकुमेन्ट छ त हामीसँग, राष्ट्रको मास्टर प्लान छ त, योजना आयोगबाट हामीले एक्सपेक्ट गर्ने हो, छैन, यसपालिको नीति कार्यक्रममा पनि छैन, बजेटमा पनि छैन भने हाम्रो राष्ट्रिय कार्यक्रम के हो त, हाम्रो लक्ष्य के हो त, 5 वर्षमा हामी कहाँ जान्छौँ भन्ने कुराहरू हामीलाई चाहियो। यो कुराहरू भइदिए भई सबैले, अब जस्तो संघीय सरकारले, प्रदेश सरकारले, स्थानीय निकाय, हामी निजी क्षेत्रले सबै एकै स्वरमा काम गर्थ्यौँ नि त, त्यो त छैन आज, भनेको हामीलाई अहिलेको चाहिएको चाहिँ एउटा गुरु योजना चाहिएको छ, सरकारले पर्यटन विकासमा के गर्छ भन्ने कुराहरू गुरु योजना प्रष्ट रूपमा, हामी यसो गर्छौँ 5 वर्षमा हामी यस्तो यस्तो यस्तो गर्छौँ भन्ने कुरा आयो भने हामीले धेरै विकास गर्न सक्छौ, जुन कुरा आज छैन।
0: सर, अलिकति यो तथ्याङ्कतिरै म केन्द्रित हुन चाहेँ, यो अहिलेसम्म नेपालमा चाहिँ आधिकारिक रूपमा दर्ता भएका होटेलहरूको संख्या के छ, त्यसपछि म अर्को प्रसङ्ग तपाईँलाई पस्किन्छु।
1: अब तथ्याङ्कलाई मिथ्याङ्क भनिन्छ नि, अब त्यो नेपालमा चाहिँ लागू हो कि जस्तो पनि लाग्छ। अब हाम्रो सरकारको जुन तथ्याङ्क कार्यालय छ, तथ्याङ्क कार्यालयले एउटा केही वर्ष अगाडि एउटा तथ्याङ्क प्रकाशित गरेका छ, त्यसमा चाहिँ यो हस्पिटालिटी इन्डस्ट्री आतिथ्य क्षेत्रमा चाहिँ 1,42,000 भन्दा बढी कम्पनीहरू दर्ता छ भनेको छ, 1,42,000। अनि अब होटल सङ्घ नेपाल हामी देशैभरि छौँ, साथै प्रदेशमा अब जहाँ पर्यटन पुग्छन् त्यहाँ त्यो जिल्लामा हामी छौँ, अब हाम्रो मेम्बरसिप नै झन्डै 5,000 भन्दा बढी छ। म के भन्छु भने तथ्याङ्क त ठ्याक्कै छैन होइन, एउटा जुन एक्सपर्टहरूले कन्सल्ट्यान्टहरूले जुन काम गर्नु अध्ययन गर्नुभएको हुन्छ त्यसको आधारमा नेपालमा चाहिँ यो पर्यटकीय स्तरका होटलहरूको संख्या 10,000 भन्दा बढी होला, तर ठ्याक्कै संख्या ठ्याक्कै छैन होइन। अब त्यो लगानीको हिसाब गर्नुहुन्छ भने हाम्रो देशको जुन बजेट हुन्छ नि यसपालिको झन् अब 22 खरबको हाराहारीमा छ होइन, अब हाम्रो आजको नेपालको जग्गाको अब घरको जुन बजार मूल्य हुन्छ नि त्यो मूल्य टेकेर हेर्ने हो भने अब त्यो राष्ट्रिय बजेट बराबरको लगानी त यो हाम्रो क्षेत्रमा भइ नै सकेका छ। यति ठुलो लगानी भएको छ, सिजनल अनसिजनल हुन्छ हामीका काम गर्नेहरू होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन् झनै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सिर्जना गर्ने क्षमता यसमा छ। यत्रो क्षेत्रले हुँदा हुँदै पनि हामी कसरी अगाडि बढ्ने भने प्रष्ट खाका योजना नभए हुनाले अल्मूल्यको हो कि जस्तो पनि देखिन्छ कि बेला बेला। यत्रो लगानी छ, सबै कुरा छ, ठुल्ठुला होटल आइरहेछन्, हामी अब फेरि नेपाल हामीले प्रकृतिले एकदम वरदान दिएको देश, टुरिज्मलाई चाहिने सबै कुरा हामीसँग छ, खास गरी भारतीय र चिनियाहरूलाई हुँदा हुँदै पनि हामी किन मैले उपलब्धि हासिल कम गरेको त हाम्रो धेरै लिन सकिनेमा हामीले केही प्रतिशत मात्रै लिएर आएको छ क्या अहिले हो, त्यसमा हामीले एकदम सिरियस हुनै पनि अवस्था हो।
0: विनायक सर, तपाईँले अलिकति प्रसङ्ग जोडिसक्नुभयो, म त्यो प्रश्नपछि तपाईँलाई सोध्ने नै वाला थिएँ। प्रायोरिटी 80% रोजगारी सृजनाको जिम्मेवारी निजी क्षेत्रको हो, त्यसमा होटलले पनि तपाईँको 10 लाख जति त प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ भन्ने कुरा तपाईँले बताइरहनु भयो। अलि इन्डेप्थ जान चाहे यसमा, होटल क्षेत्रले चाहिँ नेपालको यो रोजगारी क्षेत्रमा चाहिँ योगदान कतिको गरिरहेको छ, कसरी गरिरहेको छ अहिलेको समयमा?
1: हाम्रो सेवा उद्योग हो होइन होटल भनेको, अब हामीलाई जति राम्रो जति क्वालिफाइड जति अब स्किलफुल हाम्रो कामदार कर्मचारी हुनुहुन्छ हाम्रो सेवा त्यति स्तर हुने हो। त्यो हिसाबले गर्दाखेरि अब हाम्रो फेरि अब यसमा काम लेबर इन्टेन्सिभ नै उद्योग हो, त्यसले गर्दाखेरि मैले अहिले भनी पनि हालेँ मोटामोटी 10 लाखको हाराहारीमा सिजनल अनसिजनल हुन्छ नि यहाँ त, अब हाम्रो अब दसैँ तिहार पछाडि जुन सिजन सुरु हुन्छ त्यसमा धेरै मान्छे चाहिन्छ होला। जस्तो मेरै होटलमा अब मेरो 500 जनाको मैले अब एउटा ठुलो भोजभतेर छ भने मलाई मेरो स्टाफले पुग्दैन, मैले बाहिरबाट पनि ल्याउनु पर्छ, त्यो हिसाबले झन् 10 लाखको हाराहारीमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ कि, त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। त्यो हिसाबमा अब एक हाम्रो अब अहिले विडम्बना के छ भन्दाखेरि हामीहरू यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन, हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने पर्यटन क्षेत्रमा काम गर्ने हाम्रो कामदारहरू चाहिँ विदेश जानुहुन्छ, किन अब अहिले मोहै देश होइन, वैदेशिक रोजगारमा मोह छ। सरकारले गरेको लगानी हामीले गरेको लगानी हाम्रो समय हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ अनि हामीले गर्ने तालिम दुबईको सेफको लागि तयार गरे जस्तो देखिन्छ कि, यो चाहिँ त्यसमा नीति अलिकति नमिल्या हो, मिसम्याच छ, हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, अनि बजारमा अनइम्प्लोइमेन्ट छ र अनि के छ अनि विदेशी तादात पनि दिनको झन् 2025 भाइ बहिनीहरू त विदेश गइरहनु भएको छ भनेको समवेयर समथिङ त मिसिङ छ नि, मिसम्याच त पक्कै छ। अनि यसले गर्दाखेरि हामीले खोजेको मान्छे नपाउने अनि बजारको मान्छेले काम नपाउने तर फेरि विदेश पनि त्यतिकै गइरहेको छ भने कोही कोही कुरा नमिल्या त हो त, यसले मिलाउनु पर्ने अवस्था हो। यसमा चाहिँ अब सरकारसँग हातेमालो हामीले पनि गरिरहेछौँ, यसमा अझ मिलाएर काम गर्नुपर्छ।
0: विनायक सर, यही कुरालाई अब भनौँ न युवाहरूले के भन्नुहुन्छ भन्दाखेरि हाम्रो क्वालिफिकेशन अनुसार हामी जे कुराहरू पढ्यौं त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। अब रोजगारदाताहरू होटल व्यवसायको भनौँ, अब तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, यतापट्टि चाहिँ रोजगारी छैन भन्छन् युवाहरू, यतापट्टि चाहिँ भनौँ न व्यवसायहरूले चाहिँ जनशक्ति छैन भन्ने कुरो तपाईँले पनि भर्खरै गर्नुभयो, खास चाहिँ के हो कुरा?
1: मैले अहिले मिसम्याच भने नि, मिसम्याच नै यही नै हो, अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन, अनि बजारमा जो अब उहाँहरूले इम्प्लोइमेन्ट खोजिरहनु भएको हुन्छ उहाँहरूले पनि अब हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ, मैले नै काम गरेका छु, श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नुपर्छ कि, त्यहाँ त्यो एप जुन छ म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भएको मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने हामीले पनि काम खोजिरहन्छौँ, होटेलहरूले पनि कामदार खोजिरहन्छौँ, अनि उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बढाउँछौँ नि काम काम लगाउन सक्छौँ, त्यो मेकानिजम छन् त छ व्यवहार एकदम त्यसलाई प्रभावकारी ढङ्गमा भइरहेको छैन. त्यसले गर्दाखेरि पहिला त सूचनाको के हो भन्ने कुरा जानकारी हुनु पर्यो के त्यो त्यो चाहिँ हामीले पनि पाइरहन्न उहाँले पनि पाइरहन्न. त्यसले गर्दाखेरि एउटा त्यो भयो. अब अहिले चाहिँ विदेशमा काम गरेर फर्किया पनि त हजारौँ हुनुहुन्छ नि. त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ. उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त भनेको बिचको प्लेटफर्महरू छैन. हुन्छ हाम्रो हामीले हाम्रो होटेल एसोसिएसनले हाम्रो मेम्बरको लागि हामीले यस्तो काम त गरेका छौँ तर सानो स्केलमा गरेका छौँ. अब त्यो त्यसलाई हामी अझै बढाउँदै जाने हाम्रो योजना हो. त्यसमा सरकारसँग काम गरेर एउटा श्रम संसार भन्ने एउटा पोर्टल छ मलाई थाहा छ होइन. त्यो आइएल श्रम सरकार श्रम मन्त्रालयले मिलेर गरेको हो. त्यो अब सुरुवात त भयो. त्यसले अझ प्रभावकारिता ल्याउन सकेको खण्डमा यो समस्या समाधान हुन्छ. अब काम खोज्नेले पनि सूचना पाउनु पर्यो, काम दिनेले पनि सूचना पाउनु पर्ने. त्यो आजको दिनमा प्रस्तुत छैन. त्यसले गर्दाखेरि अब जे गरे पनि अलिक जे गरे अनि विदेश गइहाल्ने परिपाटी जुन छ नि त्यसमा चाहिँ अब अलिकति मिसम्याच छ. मिलाउनु पर्ने कुराहरू हो. यसरी नै हामी अगाडि बढ्नुपर्छ. नीति नियम नै अलिकति हेर्नुपर्ने कुरा छ.
0: त्यो माध्यम जब जुन तपाईँले भर्खरै भन्नुभयो माध्यम सहज भयो र रोजगारी खोजेका मान्छेहरू र रोजगारदाताको एउटा कम्युनिकेसन भएर उहाँहरू एक आपसमा जोडिनु भयो भने अहिलेको अवस्थामा कति युवाहरूलाई चाहिँ देशमै होल्ड गर्न सक्ने क्यापेसिटी हामीसँग छ?
1: हामीले त के भनेका छौँ भने के पनि गर्नुपर्छ भने जस्तो आज उच्च शिक्षाको लागि विदेश जाने पनि धेरै हुनुहुन्छ नेपालबाट होइन. उहाँहरूलाई चाहिँ के गर्छ भने अब शिक्षा मन्त्रालयबाट एउटा नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने प्रचलन छ नि त. त्यस्तै हाम्रो श्रममा पनि नेपालमा अब हामीले पनि कति तालिम दिएर हुन्छौँ. अब नेपालमा एटलिस्ट एक वर्ष नेपालमा काम गर्ने नेपालमा उहाँहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने स्किल डेभलप गर्ने अब व्यावहारिक ज्ञान पनि त पाइन्छ नि. त्यो गरेपछि विदेश जान उहाँहरूले रोक्न सकिन्न. विदेश जान चाहनेलाई विदेश र हामीले रोक्न सक्दैनौँ विदेश पठाउने. तर कमसेकम एक वर्ष नेपालमा काम गर्ने एउटा वातावरण बन्यो नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो. ल एक वर्ष त बस हामी कहाँ काम गर्ने बस्नुहुन्छ नि उहाँहरू भन्ने हो होइन. अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नि नेपालमा. उहाँहरूको सिप अभिवृद्धि हुन्छ. उहाँहरूले सिकेको कुराहरू विदेशमा गएपछि एक वर्षपछि त उहाँहरूले पाउने तलब पनि त बढी हुन्छ नि. आज रको आजको रूपमा जानु र एक वर्षपछि अलिक परिमार्जित भएर थप स्किल लिएर जानु त उसलाई त फाइदा भयो नि उहाँहरूलाई त. त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो. त्यो अलिकति बनाउनै पर्छ. हामीले कुरा गरिरहेछौँ
0: त्यो एक्जिस्ट गर्न चाहिँ सक्ने खालको इन्भाइरोमेन्ट छ. होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने एक्जिस्ट गर्न टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
1: सजिलै मैले अहिले सुरुमै भने नि हामी कहाँ एक पछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ. एउटा ठुला पाँच तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ. अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउँ त? नेपालमा छैन त. अनि हामीलाई चाहिँ एउटा हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो स्किल चाहियो होइन भने त पोखिन्छ. त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने? अनि भारतबाट ल्याउनु त हो नि होइन. हाम्रो हामीले के भन्छौँ भने हामी अब डिप्रेसन रिमिटेन्स आयो भने दङ्ग पर्छौँ होइन. हामी अब 15 करोडको रिमिटेन्स आयो भने दङ्ग पर्छौँ. अनि हाम्रो भारत पनि कति जान्छ त? त्यसको आधाभन्दा बढी त भारत गएर हुन्छ. हो यो कुराहरू हामीले अलिकति मनन नै गर्नुपर्छ. अनि अब ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा त्यो धेरै हदसम्म त नेपालमा पनि पाइन्छ. आफ्नो परिवारसँग बसेर नेपालमै काम गरेर पनि त्यो कुरा पाइन्छ भने सूचनाको अभाव हो नि त. नेपालमा के पाइन्छ र विदेशमा के पाइन्छ भने सूचना ठ्याक्कै छैन नि त अहिले. अब आज भन्नुहोस् न यो कफी बनाउने जुन बारिस्ता भनिन्छ नि बार टेन्डर भनिन्छ नि बार बनाउने त्यस्ता मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ. मलाई आज 100 जना दिनुहोस् म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौँ. हामीले पाउँदैन त गर्ने कि? अनि भारतबाट ल्याउने हेर्नुहोस् लगानी भइसकेको छ. हाम्रो ग्राहक आउनु थालिसकेपछि त सेवा त दिनु पर्यो. अब नेपालमा नपाएपछि के गर्नु? कति जान्छ भारतबाटै आउने हो. काठमाडौँमा त्यो अवस्था छ. झापामा अब भैरवमा नेपालगञ्जमा धनगढीमा त के अवस्था हुन्छ भन्नुहोस् न? भारतीय सीमासँग जोडिएको ठाउँमा त नेचुरली भारतीय आउनु त हो नि होइन. यतिर सरकारले थाहा पनि होइन छ. तर यसमा चाहिँ एउटा राम्रोसँगै नीति नियम कानून बनाउनै पर्ने अवस्था हो. यसमा चाहिँ
0: कार्यक्रम देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था रोजगारी र अवसर चुनौती सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क। उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी सुनौं।
2: संघले चाहिँ त्यो जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौं अथवा त्यो सिप सिकाउने कुरा भनौं, त्यो चाहिँ कतिको भइरहेछ?
3: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ। हाम्रो सिटिभिटी लगायत, श्रम मन्त्रालय लगायतका होइन, अब हामीले हुँदा हुँदा अहिले के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। अनि हामीले के गर्छौँ भने एउटा 24 महिने कार्यक्रम, एउटा एप्रेन्टिसिप भन्छ नि, एप्रेन्टिसिप चाहिँ कस्तो हुन्छ भने 7 दिनमा 1 दिन उसले थ्योरिटिकल क्लास इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटलमा आएर काम गर्छ। भनेको उसले डे वानदेखि थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि एक्सपिरियन्स हुन्छ है त्यसमा चाहिँ। अनि उसलाई उहाँहरूलाई हामी डे वानदेखि तलब दिन्छौँ, अर्न एन्ड लर्न जुन भनिन्छ नि, सिक्दै कमाउँदै गर्ने जुन हाम्रो कन्सेप्ट हो, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे वानदेखि दिन्छौँ। भनेको उहाँहरूको आमदानी पनि भयो र उहाँहरूले काम पनि सिकिरहनु भएको छ। यो हामीले अहिले यो काम सुरु गरेका छौँ एज ए पाइलटिङ, यो सफल भएको छ, यसलाई हामी देशैभरि लान सक्छौँ, लाने हामी योजनामा छौँ। तर हामी त के भने हामी व्यवसाय त, हामी त व्यवसाय गर्ने होटल चलाउने हो नि त, तालिम दिएर हिँड्ने हामी त होइनौ होइन। त्यस कारण यसमा सरकारसँग सहकार्य हुनु पर्यो। यो काम गर्दा बापत सरकारले हामीलाई के व्यवहार गर्ने त? आजको दिनसम्म के पनि छैन। हेर्नुहोस् हामीलाई नीति निर्माणमा अब हामीले सरकारले जुन अब सिटिभिटीबाट भनौँ, सरकारकोबाट जुन जनशक्ति उत्पादन हुन्छ, जस्तो मेरो रेस्टुरेन्टमा आएर काम गर्ने मेरो वेटर वेट्रेसहरू भनौँ न, उहाँले थ्योरिटिकल ज्ञान त उहाँहरूलाई हुन्छ, व्यवहारिक त हुँदैन। अनि त्यसको करिकुलम बनाउनेदेखि नै त्यसको तालिम दिने, करिकुलम बनाउने भन्ने कुराहरू त हामीसँग सहकार्य गरेको भए अझ व्यवहारिक हुन्थ्यो नि त भन्ने हाम्रो जिकिर हो होइन। सर्टिफिकेसन प्रमाणीकरण सरकारले गर्नुपर्छ, सरकारले नै गरोस् होइन। तर त्यसको अब हामीलाई के चाहियो भने, इन्डस्ट्रीलाई होटललाई के चाहियो भने कुरा त हामीलाई थाहा हुन्छ नि त, हामी उहाँले यस्तो यस्तो भन्छौँ, अब त्यो कुराहरू अलिकति सहकार्य बढाउनुपर्छ। यसमा अब सरकारको टिबेट जुन तालिमको सम्बन्धी, टिबेट सम्बन्धी सरकारहरूको त्यो ऐन पनि बनिरहेको छ अहिले होइन, त्यो सरकारले पास गरेर छिटै आउला। त्यो आएपछि अनि हामीले निजी क्षेत्रले के गर्नुपर्ने हो, सरकारले के गर्नुपर्ने हो, सहकारीको मोडल के भन्ने

0: तपाईँलाई लाइसेन्स पनि चाहिँदैन, तपाईँ वडामा दर्ता, वडामा पान नम्बर दर्ता गरिदिनु सिद्धि हो भनेपछि, अब मोटर चढ्न चाहिँ लाइसेन्स चाहिने, होटल खोल्न लाइसेन्स नचाहिने जस्तो देखिन्छ क्या नेपालमा, त्यो अलिकति व्यवहारिक रूपमा हेर्दाखेरि भनेको, यसमा अलिकति सरकारले अलिकति हेरिदिनु पनि पर्छ। आजको भन्नुहोस् न, अब मैले फेरि अब सरकारलाई दोष लिएको होइन, अब नमिल्ने कुरा त मिल्नुपर्छ, त्यसमा हाम्रो पनि दायित्व त्यत्तिकै हो, हाम्रो देश हो, हामी बस्ने देश, हाम्रो यो हाम्रो पनि मातृभूमि हो, हामीले हाम्रो विकासको व्यवहार हाम्रो पनि हो, सरकारले सहजीकरण गर्ने हो। आज नेपालको पर्यटन ऐन जसले नेपालको समग्र पर्यटनको विकासमा योगदान गर्छ, पर्यटन ऐन चाहिँ हाम्रो 2035 सालमा जारी भएको पर्यटन ऐन आज पनि त्यही छ, भनेको हामी 47 वर्ष पुरानो पर्यटन ऐनमा हामी सञ्चालित छौं। हुन त त्यसको अब ड्राफ्ट चाहिँ अब अहिले संसदमा छ, छलफलको विषयमा छ, तर अब त्यो चाहिँ नि नेपालको आउने पर्यटन ऐनले चाहिँ पर्यटन मैत्री हुनुपर्छ, नेपालमा जति बढी पर्यटन आउँछन्, जति बढी पर्यटक आउँछ तब न त्यो पर्यटन ऐन सफल हुन्छ। अब अहिले के हुन्छ, पर्यटन ऐनले चाहिँ अब पर्यटक, हामी पर्यटन व्यवसायीलाई भन्दा पनि त्यहाँ काम गर्ने जुन अधिकारी पदाधिकारीहरू हुनुहुन्छ नि त्यहाँका सरकारी कर्मचारीहरू, उहाँहरूलाई सहज हुने किसिमले अब 3 महिना जरिमाना, 3 महिना जेल, अब यति हजार जरिमाना भन्ने धेरै कुराहरू एकदम कन्ट्रोल रोक्ने किसिमले अब अलिकति सबै कुराहरू एउटा रेजिमेन्टेड रूपमा देखिन्छ क्या, त्यो चाहिँ कुनै पनि ऐन कानूनहरू। त्यसरी पनि अब समय अनुसार चाहिँ हाम्रो देशमा यत्रो आमूल परिवर्तन भएको छ, जेएनजी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ, सोच चाहिँ हामीले पुरानै राख्ने, 2035 सालको पर्यटन ऐन लिएर हामी अगाडि बढ्ने, अनि हामी चाहिँ विकास आजै खोज्ने, अनि सबै कुरा आजै खोजेर पाइँदैन भनेको, त्यो व्यवहारमा पनि त्यो अनुसार मिलाउनु पर्यो, अब हाम्रो वातावरण पनि त्यो अनुसार बढ्नु पर्यो, र हाम्रो सोच नै ठुलो कुरा हो कि, सोच पनि परिवर्तन हुनुपर्छ।
1: विनायक सर, अब अलिकति यो सिजनको बारेमा पनि प्रसङ्ग राख्छु म, यो होटल व्यवसाय सधैँभरि बारेमा चाहिँ चल्छ, घाटा पनि हुँदैन, नाफाको बिजनेस हो भन्ने कुराहरू नागरिकको तर्फबाट सुनिन्छ, अब त्यस्तै हो कि अवस्था अलिक फरक हो?
0: अब हाम्रो जुन क्षमता हुन्छ, हाम्रो मैले भनिहालेँ 40 लाख पर्यटकलाई सेवा दिने क्षमता हामीसँग छ, हामी कहाँ पर्यटक, हाम्रो ग्राहक हो नि पर्यटक, भनेर हाम्रो ग्राहक चाहिँ नि जम्मा 12 लाखै हुनुहुन्न भनेपछि त 1/3 मात्रै हो नि त, तपाईँको कुनै पनि व्यवसाय ब्रिक इभिन चलाउनलाई 40% चाहिन्छ, तलब होला, बिजुली पानी होला, या त होइन धेरै कुरा हुन्छ नि त, कमसेकम हामीसँग 40% भन्दा तल छ भनेपछि त समग्रमा अब कुनै होटल त अब राम्रो पनि चल्या होला, 90% अकुपेन्सी होला, तर मैले देशैभरिको, म होटल संघ नेपालको अध्यक्षको हिसाबले मैले देशैभरि हेर्दाखेरि एभरेजमा 1/3 हो, 30% हो, त्यो हुँदाखेरि त हाम्रो ब्रिक इभिनै भइरहेको अवस्था छैन अहिले, त्यसले गर्दाखेरि त अब यो म तपाईँलाई भनिहालौँ, अब जनयुद्धताका 2003-2004 सालतिर नेपालका ठूला ठूला नाम चलेका होटलहरू, नेपालको पर्यटनको एउटा गहनाको रूपमा हेरिने होटलहरू, जस्तो ब्लू स्टार भन्छु म, शेर्पा होटल भन्छु, हाम्रो नारायणी होटल बन्द भएको थियो नि त, होइन किन बन्द भयो, बजार थिएन, घाटा खानुभन्दा बन्द गर्नु सजिलो भयो। आजको दिनमा मैले जुन क्रस रोड भने नि, हामी पनि त्यही क्रस रोडमा छौँ, होटल एकपछि अर्को नयाँ नयाँ, अब अगाडि बढ्ने हो कि बन्द गर्ने भन्ने पनि क्वेसन छ क्या हामीलाई। अब त्यस कारण आजको दिनमा चाहिँ जब हामीले पर्यटक ल्याउन सक्दैनौँ, हाम्रो एयरपोर्टले हामीलाई साथ दिइरहेको छैन, बाटोघाटोले साथ दिइरहेको छैन, काठमाडौँ एयरपोर्टले मात्रै ल्याउने हो नि त आज 12 लाख, हुन त हामीसँग अब भैरव र पोखराको एयरपोर्ट पनि बनिया छ, अन्तर्राष्ट्रिय एयरपोर्ट बनिया छ, घाममा सुकेर बसिरहेछ, अस्ति भर्खर एकदम सुखद कुरा हाम्रो फ्लाइ दुबईले पोखरा सुरु गरेको छ बल्ल, त्यसलाई हामीले कन्टिन्यू गर्न पाएको खण्डमा त पर्यटक ल्याउनु त गाह्रो होइन नि त, दुईटा एयरपोर्ट त चलेकै छैन पोखरा र भैरव, अनि हामीले भारतको जोड्ने हाम्रो बाटोघाटोहरू अब स्तर उन्नति भइरहेछ, बाटो कम्प्लिट भइसकेका छैन, फेरि हाम्रो बेला बेला प्राकृतिक विकोप यस्तो प्रकोपहरू आइरहेको हुन्छ हामीलाई, होइन यसले गर्दाखेरि हामीले एउटा मैले सबै कुरा केमा जोडिन्छ भन्दाखेरि हामी कसरी अगाडि बढ्ने हो, योजना हो नि त, हामी 5 वर्षमा कसरी जान्छौँ, यदि एउटा एयरपोर्ट बन्छ, यदि एउटा होटल बन्यो, हामी म्यान पावर ट्रेनिङ यसरी गर्छौँ, हामी यसरी अन्तर्राष्ट्रिय प्रमोसन गर्छौँ भन्ने कुरा हामीसँग छ त भने छैन नि। आज नेपाल टुरिज्म बोर्ड जसलाई चाहिँ पर्यटन विकासको जिम्मा दिएको छ नि त, नेपाल टुरिज्म बोर्डको आजको दिनसम्म मलाई लाग्छ त्यहाँ सिइओ हुनुहुन्न, अनि त्यहाँ अब त्यहाँको बजेट जुन हुन्छ नि, यो आर्थिक वर्ष

0: सुरु भएको अब साउन भदौ असोज महिनामा छौँ हामी होइन, त्यहाँको बजेट आजको दिनसम्म रिलिज भएको अवस्था छैन, पास त भयो भने सुन्छु, रिलिज भएको अवस्था छैन। आजको दिनमा त यो हाम्रो भटेकोसीको बारी पैसा त त्यो टुरिज्म बोर्ड त एकदम एक्टिभ भएर भारत र चीनमा त म्याक्सिमम प्रमोसन गर्नु बेला हो नि त, अहिले हामीले गरिरहेको छैनौँ भनेको यो विकृतिहरू व्यवस्था चाहिँ के कमजोरीहरू धेरै छन् होइन, यसलाई मिलाउँदै गयो भने त मैले भनिहालेँ अब हाम्रो क्षमता हामी लगानी चाहिँ एकपछि अर्को गर्ने, त्यसलाई एउटा राष्ट्रिय कार्यनीति कार्ययोजना बनाएर हामी अगाडि बढेको खण्डमा हामीले कायापलट गर्न सक्छौँ भने त्योबाट हामी वञ्चित छौँ, अब त्यो नै हाम्रो दुर्भाग्य विडम्बना हो।
1: सर अलिकति आउट अफ ट्र्याक प्रश्न पनि गर्न चाहन्छु, एउटा राम्रो तारे होटल कुनै ठाउँमा बन्न थाल्यो अथवा बन्यो भने अब त्यो वरपरको जग्गा जमिन होइन स्थानीय रोजगारी विशेष गरी जग्गा जमिनको कुरा गर्न थालेँ मैले, त्यसको भाव पनि वात्तै बढ्छ भन्छन् नि
0: एकदम। अब त्यो त हामीले तपाईँ त हामीले प्रुभै गरेर देखाइसकेका छौँ नि, जस्तो छमेलको काठमाडौँ गेस्ट हाउस छमेलमा आज केही दशक अगाडि खुल्यो, छमेल आजको जुन स्वरूप आयो छमेलको त्यो अब संसारको टुरिज्म म्यापमा छमेल त एकदम प्रोमिनेन्ट रूपमा आइसकेका छ। त्यो सबै सुरुवात कहाँबाट भयो, एउटा गेस्ट हाउस काठमाडौँ गेस्ट हाउस खोलेर भयो, दरबार मार्ग अन्नपूर्ण होटल खोलेर भयो, ऊ हाम्रो नगरकोट हाम्रो क्लब हिमालय खोलेपछि नगरकोट जुन अवस्थामा छ नि, नगरकोट जस्तो ठाउँ त हाम्रो देशमा कति छ अब सयौं छन् भनौँ न, तर त्यहाँ एउटा होटल अब खुल्यो हाम्रो हिमालय क्लब हिमालय खोलेपछि आज नगरकोट भयो, त्यही रूपमा हाम्रो उता हेर्नुहोस् हाम्रो धुलेखेल, अब यो दृष्टान्त धेरै छ। अब जब होटल खोलेपछि त्यो बस्ती विकास हुन्छ, बजार विकास हुन्छ, त्यहाँको विकासको लहर त्यहाँ चल्छ नि होइन, नेचुरली अब जब त्यो सबै कुरा विकास भइसकेपछि त त्यहाँको बजार भाउ त्यहाँको जग्गा जमिन सबै कुरा बढ्ने नै भयो नि हो, त्यस कारणले श्रेय चाहिँ त्यो होटलबाट धेरै विकासहरू भएको हामी दृष्टान्त जति पनि नेपालमा छ हो, त्यस कारणले होटल त्यो रूपमा पनि हेर्नुपर्छ।
1: मिनाक्षर हामीले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गरेको कुनै बेला यो रोजगार शिप मेला होइन, त्यसमा पनि त्यस्ता कार्यक्रमहरू चाहिँ प्रभावकारी भयो कि भएन, किनकि वर्षेपछि उहाँहरूले कार्यक्रम त आयोजना गरिरहनु भएको छ, रोजगारदाताहरूलाई पनि लिङ्क गर्नु भएको छ, कतिको प्रभावकारी छन्, अब किन जोड्न लागेको भन्दाखेरि पालिका त छन् नि, पालिकाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ भन्नेमा चाहिँ यसमा अलिकति म फोकस गर्न चाहे।
0: पालिकाको एउटा मुख्य काम चाहिँ यो रोजगार सृजना गर्ने तालिम दिने कुराहरू पनि हो, उहाँहरूसँग हामी नजिकबाट काम गरेका छौँ, तर अब मैले भने नि कुरा कहाँ रहन्छ भने एकपटक दुईपटक मात्रै गरेर यस्तो कुराहरू पुग्दैन, यो त वर्षैभरि एउटा योजनाबद्ध किसिममा जानुपर्छ नि त, त्यस कारणले उहाँ र हाम्रो चाहिँ एउटा योजनाबद्ध भनौँ न पाँच वर्षको, अब नयाँ चुनाव भइसकेपछि जुन मेयर साहब पाँच वर्षलाई आउनुहुन्छ हो, त्यो कार्य समितिले त्यो मेयर साहबको जुन टिमले पाँच वर्षको यो हामीसँग एउटा सहकार्य गर्दाखेरि रिजल्ट राम्रो हुन्छ, किनभने उहाँले गर्नुपर्ने अब अहिले त पटकै भइरहेछ होइन, अब रोजगार मेला भयो पटकै भयो हामीले गऱ्यौँ, केही मान्छेलाई हामीले रोजगार पनि दिएका छौँ, त्यसपछि के त फेरि भ्याकुम त भइहाल्छ हो, त्यस कारणले अलिकति योजनाबद्ध किसिममा जानुपर्छ उहाँहरूसँग, अब हाम्रो प्रदेश सरकारसँग स्थानीय निकायसँग हाम्रो धेरै सहकार्यहरू भएको छ, त्यसरी नै हामीले काम अलिक योजनाबद्ध किसिममा हामीले कहाँ जान्छौँ गन्तव्य नै हाम्रो पहिल्याएर हामी हाम्रो गन्तव्य यहाँ हो त हामी यहाँ जान्छौँ भनेर सुरुवात गर्दा राम्रो हुन्छ।
1: भनेपछि मास प्रोडक्सन चाहिँ जे अपेक्षा गरिएको थियो त्यो चाहिँ छैन,
0: अब भएको छ नभएको होइन, तर अब मैले भनिहालेँ अब समग्रमा के देखिन्छ भने हामीले खोजेको मान्छे पाइरह हुँदैनौँ, बजारबाट रोजगार खोजे उहाँले पनि पाइरहनु भएको छ पाइरहनु भएको छैन भने सरकारको अब त्यो समय नगरपालिकाको स्थानीय निकाय अब प्रदेश सरकारले पनि त व्यवस्थापकीय क्षमता बढाउनै पर्यो नि त होइन, किनभने त्यो स्थिति आज पनि छ नि त, त्यसमा हाम्रो पनि कमी कमजोरी छ होला, त्यो हामीले पनि सुधार्नु पर्छ भने सुधार्नु पर्यो, र हामीले खोजे मान्छे पाउँदैनौँ, बजारले रोजगारी खोजेको उहाँले पनि पाइरहनु हुन्छ, विदेश गइरहनु भएको छ, अनि विदेशी ल्याएर काम गरिरहेछौँ हामीले भनेको कुरा त नमिलेकै हो त,
1: यहाँको मेन पावर स्किप भएर विदेश गइरहेको छ, विदेशीलाई चाहिँ ल्याएर चाहिँ हामीले यहाँको
0: यो रकम पाइरह यो सर्कल हामीले तोड्नु पर्यो, यो सर्कल तोड्नलाई त हामी सामूहिक रूपमा हामीले एउटा योजनाबद्ध ढङ्गमा काम गर्नै पर्छ, त्यो नै अलिकति खड्किया हो नि त आजको दिनमा।
1: मिनाक्षर अब रसुवाबाडीको विपदको कुराकानी पनि गरौं, एक महिना भइसकेको छ तपाईँले अफ द रेकर्ड कुराकानी गर्दाखेरि तथ्याङ्क आउने क्रममा छ भन्ने कुरा गर्नुभएको थियो, सर्फेसले हेर्दाखेरि कतिको क्षति भयो होटल व्यवसाय र कस्तो असर पर्यो?
0: अब कुनै पनि प्रकोपमा सबभन्दा एकदमै क्षति बिहोर्ने भनेको पर्यटन क्षेत्र नै हो होइन, अब यसमा यसपालि त अब धेरै ठाउँमा अब बस्ती नै उजाड भएको छ, बस्ती नै भइया छ, अब एउटा प्राथमिक एउटा कार्यदलले काम गरेछ, हाम्रो अस्ति हाम्रो माननीय प्रधानमन्त्रीजीलाई त्यो रिपोर्ट पनि हामीले बुझायौँ. त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि झन्डै 52 अरबको क्षति छ. अब यो प्रारम्भिक हो.

0: त्यो बेला पनि हामीले यसरी नै अगाडि आएको हामीसँग अनुभव छ, क्षमता छ, यसरी हामी अगाडि बढेको छौँ। आशा गरौँ हामीले छिटै नै यसबाट हामी पार पाउन सक्छौँ।
1: विनायक सर, अबको सिजन भनेको आन्तरिक र बाह्य पर्यटक बढ्ने बेला हो नेपालमा। अब विशेष गरी आन्तरिक दसैँ तिहार अब लामो छुट्टी हुन्छ र होटेलहरूमा चहलपहल बढ्छ र अहिलेको विपदले चाहिँ आउँदै गरेको सिजन भनौँ अथवा दसैँ तिहार ठ्याक्कै भन्नुपर्दाखेरि दसैँ तिहार छठ यो सिजनमा केही असर गर्न सक्छ कि सक्दैन
0: अथवा यथावत अवस्था हुन्छ? अब आन्तरिक पर्यटन त अब हाम्रो नेपालमै बस्ने हामी नेपालीहरू त बुझेकै छौँ होइन। अब त्यो क्षेत्र अब त्यो रसुवा जाने, अब नुवाकोट जाने, धादिङ जाने त्यो बाटोमा केही अवरोधहरू छन्, त्यसलाई बिस्तारै अब हामी सक्दो छिटो सरकार पनि लागिपरेको छ, हामी निजी क्षेत्र पनि लागेका छौँ, त्यो क्षेत्र केही गाह्रो अप्ठ्यारो होला। अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि। तपाईँले भन्नुभएको अब दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ, आन्तरिक पर्यटन बढ्ने समय हो, त्यसमा मलाई लाग्छ पहिला जस्तो छ त्योभन्दा बढी हुन्छ यसपालि। यसमा सरकारसँग हाम्रो निवेदन पनि के पनि गरिरहेछौँ भने योभन्दा अगाडि सरकार चाहिँ देश दर्शन कार्यक्रम भनेर जस्तो खास गरिकन निजामती कर्मचारीहरूलाई केही दिनको छुट्टी दिएर घुम्न पठाउने जुन परिपाटी सरकारले घोषणा गरेका छ त्यसको नियमावली बनाएर कार्यविधि बनाएर त्यो लागू गरेको खण्डमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ र अन्तर्राष्ट्रिय रूपमा चाहिँ के हुन्छ भने नेपाल धेरै आउने पर्यटकहरू चाहिँ ट्रेकिङको लागि आउने, माउन्टेनियरिङको लागि आउने, अब राफ्टिङको लागि आउने भने एडभेन्चरको लागि साहसिक पर्यटनको लागि धेरै आउनुहुन्छ नि। अब उहाँहरूले साहसिक पर्यटक जुन जसको लागि आउनुहुन्छ नेपाल उहाँहरू जस्तो यो अहिले भोटेकोसीको जुन बाढी भन्छ त्यो त उहाँहरूलाई नर्मल हो किन अब हिमाल चढ जाने मान्छे त 50% बाँच्छु 50% मर्छु भनेर आउँछ नि होइन। उसलाई त्यो त्यति आँट लिएर आएको मान्छेहरू हुन्छ भनेको यो चाहिँ उहाँहरूलाई नेपाल आउने आधाभन्दा बढी पर्यटकलाई चाहिँ साहसिक पर्यटकमा आउने भयो हुनाले यो कुराहरू उहाँहरू अध्ययन गरेर यो एक्सपेक्ट गरेर आउँछ कि नेपाल जाँदाखेरि मलाई मैले यस्तो यस्तो यस्तो भोग्नुपर्छ त्यसको लागि ऊ मेन्टली प्रिपेयर भएरै आएको हुन्छ भनेको त्यसलाई अझ हामीले मेसेज चाहिँ दिनैपर्छ राम्रोसँग अझ मेसेज गरेर व्यवस्थापकीय क्षमता बढाएको खण्डमा यसले पनि बिस्तारै हामीले आफ्नो क्रममा आफ्नो लयमा हामी फर्किन्छौँ भन्ने नै हामीले दुःख छ।
1: भनेपछि आउँदै गरेको यो जुन चाडपर्व छ यसमा चाहिँ चहल पहल गर्दैन?
0: अब अलिकति मान्छेलाई साइकोलोजिकल मनोवैज्ञानिक त परिहाल्छ, यत्रो आफ्ना दिदी बहिनी दाजुभाइहरू यस्तो यत्रो पर्नु भएको छ होइन, कति त अझ अहिले खोजीमै हामी छौँ अझ पनि कति हराइरहनु भएको छ, त्यो आफ्नो ठाउँमा छ तर जीवन चल्न त पर्यो नि। अब सधैँ अब एउटै कुरा लिएर बस्ने कुरो पनि भएन, जीवन चल्नै पर्यो, त्यसले गर्दाखेरि प्राकृतिक नियमै हो। त्यस कारणले दसैँ तिहारको चाहिँ क्रमिक रूपमा यो अगाडि बढ्छ भन्ने मैले देखाएको छु।
1: सर, अघि तपाईँले भन्नुभएको थियो पर्यटन बोर्डले चाहिँ जुन प्रवर्धन गर्नुपर्ने थियो, प्रचार गर्नुपर्ने थियो अवस्था अरू ठाउँमा भनौँ प्रभावित क्षेत्र बाहेक अरू ठाउँमा चाहिँ सामान्य छ आउनुहोस् भनेर भन्नुपर्ने थियो, त्यो भएको छैन भन्ने कुरा गर्नुभएको थियो। हामीले हाम्रो तर्फबाट चाहिँ के गरिरहेछौँ?
0: पर्यटन बोर्डले पनि भनेको छ किन हामी सहकारी गर्छौँ सरकारसँग, त्यो एउटा हामी नेपाल कलिङ नेपाल नाउ भन्ने क्याम्पेन चलाइरहेछौँ होइन, त्यसमा अब देश विदेश हाम्रो एमबिसीहरूले पनि गरेका छ तर अझ पनि पुगेका छन् भन्ने मात्रै हो। जस्तो हामीले के गर्नु पर्थ्यो भने अब पर्यटन दिवस मनायौँ, विश्व पर्यटन दिवस मनायौँ, त्यसमा चाहिँ अलिक ठुलो रूपमा विदेशीहरूलाई, नेपाली त हामीले बुझेकै छौँ नि, विदेशीहरूलाई यो कुराहरू आश्वस्त गर्नु पर्थ्यो नेपाल आउँदाखेरि अब कुनै संकट कुनै गाह्रो अप्ठ्यारो छैन, अब त्यो क्षेत्रमा रसुवा क्षेत्रमा छ अन्न छैन भन्ने कुराहरू हामीले त्यो अझ कम हिजो धेरै गर्न सकिएन त्यो एउटा, अनि हाम्रो एम्बेसीहरूलाई इन्भल्भ गर्नुपर्छ यसमा, त्यसरी हामी अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो। अब टुरिज्म बोर्ड अब आफ्नै उहाँहरूको आन्तरिक नै व्यवस्थापन अझ मिलाउनै पर्ने छ कति कुराहरू होइन, मैले भनिहालेँ बजेटको कुराहरू छ त्यो मिलाएर अब हामी उहाँसँग सहकार्य गरेर अगाडि बढेका छौँ, अझ योभन्दा प्रभावकारी ढङ्गमा जानुपर्छ। एक महिना अस्ति भदौ 10 गते भएको घटना जस्तो हाम्रो होटल सङ्घले चाहिँ उहाँहरूलाई सम्झेर हामीले केही कार्यक्रमहरू गऱ्यौँ, हामीले सरकारले के भनेको थियौँ भने जहाँ यो घटना घट्यो रसुवामै, रसुवामै एउटा एउटा हामीले एउटा जहाँ बढी मान्छेको हताहत भएको छ त्यो ठाउँमा चाहिँ हामीले एउटा मेमोरियल बनाउनु पर्थ्यो कि, हामीले घोषणा गर्नु पर्थ्यो एटलिस्ट जो जो त्यहाँ दिवंगत हुनुभएको छ उहाँहरूको नाउँ अङ्कित गरेर हामीले एउटा मेमोरियल बनाइदिएको भए राम्रो स्ट्रङ मेसेज जान्थ्यो, त्यो सरकारले गर्छ हामी पछि लागिरहेछौँ अझ गर्छौँ, त्यो हुन त अब 2 महिना 4 महिना पछि गर्दाखेरि पनि नाउने त होइन तर हिजो गर्दाखेरि अझ म रेलेभेन्ट हुन्थ्यो नि। जस्तो हामीले हिजो के भनेको थियौँ भने अब पितृपक्ष हिजोबाट छोरो भएको छ छोरो सरा होइन, अनि फेरि उहाँहरूको 1 महिना ठ्याक्कै भएको छ नि, हाम्रो देशमा 1-1 महिनामा मासिक गर्ने चलन पनि छ नि, त्यो गर्दाखेरि रेलेभेन्ट पनि हुन्थ्यो। अब सानो कार्यक्रम त गयौँ तर यसलाई त्यो रूपमा गरे भए अझ उहाँहरूको अब उहाँहरूको आफन्तहरू

0: विदेशी पर्यटकहरूको आफन्तहरू जो त्यहाँ हराउनु भयो जो जसको दिवंगत भइसक्नु भएको छ उहाँहरू नेपालमा आएर पति यहाँ उहाँहरू यहाँ हेरेर पनि जानु भएको छ उहाँहरूलाई उहाँहरूको पनि साथ सहयोग हामी लिन सक्थ्यौँ कि त्यो यस्तोमा चाहिँ त्यसले राम्रो मेसेज जान्थ्यो अब ठिक छ इट्स नेभर टु लेट हामी अगाडि प्लान गरेर अगाडि बढ्छौँ यसमा
1: प्राकृतिक विपत्ति होस् वा आन्दोलनको कुरा किन नहोस् अघिल्लो चोटि भनौँ अघिल्लो वर्षको जेएनजी आन्दोलनमा पनि ठूला तारे होटलहरूमा ठूलो क्षति पुग्यो र यसपालिको भोटेपछि भनौँ अरू क्षेत्रमा भनौँ प्राकृतिक विपद अहिले पनि यो जुन अहिलेको मौसम प्रणालीले जति क्षति भएको छ होटलहरू पनि त्यसमा परेका छन् त्यसको पनि केही समयमा आउला तथ्याङ्क तपाईँले भन्नुभएको थियो बाहिरी लगानी बढ़िरहेको छ होइन आकर्षित भइरहेका छन् लगानीकर्ताहरू अब अहिलेको घटनाले उनीहरूलाई केही प्रभाव पार्छ कि पार्दैन त्यो क्षेत्रमा
0: अनि यस्तो घटनाहरू त संसारमा जहाँ पनि भइरहेको हुन्छ प्राकृतिक अब मानव सृजित पनि अब कति ठाउँमा त लडाइँ पनि परिरहेको हुन्छ नि हो अहिले अब संसारले कसो गर्छ भन्दाखेरि यस्तो समस्या हुँदाखेरि हामी त्यसको व्यवस्थापन कति छिटो र कति प्रभावकारी ढङ्गमा गर्छौँ भन्ने नै हेर्ने हो नि त हामीले त्यसलाई प्रभावकारी ढङ्गमा अब भइसक्यो त होइन मान्छे दिवंगत भइसक्यो मान्छे हराइसक्यो प्रकृति प्रकोप परिसक्यो अब त्यसबाट माथि आउनु त व्यवस्थापकीय पक्ष स्ट्रङ गरेर अगाडि जाने हो भनेको यो एउटा घटना हो होइन यस्तो घटना नेपालमा पनि धेरैचोटि भइसकेको छ यसलाई चाहिँ अब यसले भोलिका सम्भावना जुन तत्काल रूपमा देखिया छ नि मैले फेरि पनि भनिहालेँ हामी चीन र भारतको बीचमा भए हुनाले पर्यटकीय सम्भावना व्यापक छ हामी कहाँ चाहिँ जस्तो अब गरमको कुरा गर्नुहुन्छ भने भारतमा 50 डिग्री तापक्रम हुँदाखेरि हामी कहाँ 25 डिग्री हुन्छ 20 डिग्री हुन्छ नेपालमा हो त्यो ठाउँ त नेचुरली डेभलप भइहाल्छ नि भारतीयहरू खर्च गर्न सक्नु नेपाल उहाँहरूलाई नजिक छ उहाँहरूको अब सबै कुरा खानापिना संस्कृति धेरै कुरा मिल्ने भए हुनाले नेपाल ल्याउन धेरै सकिन्छ हामी त के भने कुनै होटेल अथवा रिसोर्ट मात्रै होइन जुन हाम्रो यो बिचको हाम्रो लोकमार्ग छ नि हाम्रो पहाडी लोकमार्ग त्यहाँ चाहिँ मध्य पहाडी लोकमार्गमा जुन टेम्परेचर हुन्छ 20 डिग्री 25 डिग्री हुन्छ एकदम जेठ वैशाखमा पनि त्यहाँ चाहिँ होटेल रेस्टुरेन्ट मात्रै होटेल रेस्टुरेन्ट रिसोर्ट मात्रै होइन त्यहाँ हिल स्टेसन जुन इन्डियनहरूले जुन सिमला देहरादुन मसुरी भनेर जुन हिल स्टेसनको जुन परिक्रमा गर्छन् दार्जिलिङ भने जस्तै त्यस्तो लगानी गर्ने मान्छेहरू हामीसँग हुनुहुन्छ कि भारतीय मूलका जुन दुबईमा बस्नुहुन्छ त्यो त हामी उहाँहरूले आकर्षण गर्नु पर्यो नि त सरकारी नीति नियम हुनु पर्यो करका कुराहरू प्रष्ट रूपमा हुनु पर्यो कति कुरा अल्मलिया पनि हो त्यो त मैले भनिहालेँ त्यसलाई एउटा मास्टर प्लान टुरिज्म मास्टर प्लान भइदिएको खण्डमा मैले अब मध्य पहाडी लोकमार्गमा ठुल्ठुला योजना गर्न सकिन्छ मेगा प्रोजेक्ट जुन खरबमा जाने मेगा प्रोजेक्ट गर्न सकिन्छ मैले होटल साना होटल रिसोर्टको मात्रै कुरा गरिनँ अब ठुल्ठुला खरबी खरबमा अनि नेपाल चाहिँ माउन्ट एभरेस्टको देश होइन हामी कहाँ अल्पाइन एक्टिभिटिज एकदम धेरै हुनुपर्ने तर छ त छैन नि जस्तो अब इटालीमा स्विजरल्यान्डमा अब फ्रान्समा जुन अल्पाइन एक्टिभिटिज स्की नै भन्नुहोस् न त्यहाँ चाहिँ धनाढ्य एकदम अरबपतिहरूले गर्ने कुराहरू हो नि त प्राइभेट प्लेन भएको मान्छेहरू त्यस्तो मान्छे हामी कति ल्याउन सक्छौँ कति लगानी गरिदिनु पर्यो त्यो क्षेत्रमा चाहिँ अब युरोपियनहरू खास गरी इटालियन अब जर्मन फ्रेन्च उहाँहरू लगानी स्विसहरू लगानी गर्न इच्छुक हुनुहुन्छ क्या त्यो ठाउँमा अल्पाइन स्पोर्ट्स डेभलप गर्नलाई किनभने संसारको सबभन्दा खर्चिलो स्पोर्ट्स हो त्यो अरबपतिहरूले गर्ने त्यसको त नीति नियम लगानीका कुराहरू हुनु पर्यो नि त अब त्यसमा चाहिँ हामीले काम गरी सरकारमा गरिरहेको छौँ सरकारलाई दोष मात्रै दिएर हुन्न सरकारलाई पनि अब सहजीकरण त अब गर्ने हामी निजी सदस्य पनि हो यसरी अगाडि बढेको खण्डमा चाहिँ हामीले धेरै ल्याउन सक्छ अब फेरि पनि म भनिहालेँ त्यस कारणले हाम्रो टुरिज्म मास्टर प्लान हामी 5 वर्षमा हाम्रो गन्तव्य के भन्ने कुरा प्रष्ट भएको खण्डमा यस्ता कुराहरू हामी धेरै ल्याउन सक्छौँ
1: सर अन्तिममा चाहिँ जति पनि युवाहरू हुनुहुन्छ के सन्देश दिनुहुन्छ त्यति मात्रै
0: युवाहरू यो देशको कर्णधार भोलि उहाँहरू यो देश उहाँहरूको हो उहाँहरूले कसरी अगाडि लाने उहाँहरूले चन्द्रमा पुर्याउने हो कि अब के गर्ने भन्ने कुराको उहाँहरूको हातमा छ त्यस कारणले म के भन्छु भने यो देश हाम्रो हो सम्भावना व्यापक छ अब त्यसले गर्दाखेरि आफूले सक्ने कुराहरू हामीले गर्नुपर्छ र मैले भनिहालेँ यो जमानामा चाहिँ सूचनाको युग हो यो देशमा के हुन सक्छ यो देशमा के हुन सक्दैन भन्ने कुराहरू हामीले बुझ्नु पर्यो र यो देशमा हुनेसम्म हामीले गर्न सक्छौँ किनभने यो देश बनाउने मान्छे अरू कोही पनि होइन विदेशी आएर केही डोनेसन दिन आउँछ होला उसको आफ्नो स्वार्थ हुन्छ स्वार्थ पुरा जस्तो गइहाल्छ यो देशमा त हामी बस्ने हो भने त हामीले गर्ने हो हामीले नै अगाडि बढाउने हो त्यस कारणले उहाँहरूले आफ्नो देश चिनेर आफ्नो जुन क्षमता छ क्षमताको भरपूर उपयोग गरेको खण्डमा हामी पनि कोही भन्दा पछि पर्नेवाला छैनौ। अहिलेको जुन नयाँ पुस्ताको जुन हामीसँग सरकार छ, सम्माननीय प्रधानमन्त्री बाल्यान शाहले जुन कुरा देखाउनु भएको छ नेतृत्व, हो उहाँबाट अनुकरण गरेर हामीले धेरै गर्न सक्छौ। त्यसमा हामी उत्साहित छौँ, त्यो उत्साह थोपिँदै जाओस्। किन तपाईँहरू युवा पुस्ताहरूले त्यसमा हामीले गरेको होस्टे, अब पछिल्लो पुस्ता गरेको हाम्रो पुस्ताले गरेको होस्टेमा तपाईँहरूले हैसियत गर्नु भनेको खण्डमा हामी धेरै अगाडि जान सक्छौँ। र पर्यटन क्षेत्र चाहिँ आर्थिक समृद्धि दिने एउटा मजबुत क्षेत्र हो, यसले देशलाई कायापलट गर्न सक्छ छोटो समयमा।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद मलाई मौका दिनुभएकोमा।
1: उहाँ हुनुहुन्थ्यो होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाह। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
5: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482-97774।
8: लो आयो, के आयो, के आयो,
9: होइन पागै आयो चाहिँ, लौ आयो आयो भन्दैछौ त, के आयो?
8: हो त नि रेडियो टाइगर आयो।
10: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै। रेडियो टाइगर स्टुडियो टाइम।
11: यति बेला बिहानको 9 बजेको छ।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेरात बीच भेटवार्ता। स्पेस एक्सको स्टारशिप पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिंकको उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशीखोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशीखोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा, घुमाउने, गिम्दीबेसी, 400 बेसी लगायतका ठाउँमा रोशीखोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव 4 गरे सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसीमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौडा भैसे भीमफेदी फाखेल काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिवन राजपथ सड़क खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरूद्ध भएका हुन्। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालडुङ्गा मेनी जोमसोम कोरला सड़क खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 तथा बुर्तीबाङ पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला, राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। 1 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिँदा 2 जना 55 वर्षीय दिलबहादुर पुन र वहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षीय
नर्माया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामा एकजनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा चारजना र निसीखोला गाउँपालिकामा पाँचजनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा एकजना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठकपछि हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश पूर्व न्यायाधीश बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाडौँ महाराजगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटेको, सिको, बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुनर्निर्माण, पुनर्स्थापना तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन, सत्तापक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या, भोटेपछि बाढ़ीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई, बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्ष हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित प्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारशिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षमा पुगेको छ। नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टारलिंक उपग्रह प्रक्षेपण गरिएको थियो। यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शन सम्बन्धी बढ़ीभन्दा बढ़ी तथ्याङ्क संकलन गर्नु रहेको छ। स्टारशिपको परीक्षण उडानको क्रममा 26 नयाँ प्रविधिका स्टारलिंक सेटेलाइट समेत अन्तरिक्षमा पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। हिजो टेक्सासको स्टारबेसबाट प्रक्षेपण गरिएको चालकविहीन स्टारशिपको यो 14 परीक्षण उडान हो। मिशन झण्डै 10 घण्टा चल्ने तालिका रहे पनि इन्जिनमा समस्या आएपछि अवधि घटाइएको थियो। स्टारशिपको 3 मुख्य इन्जिन मध्ये एउटा इन्जिन समय अघि नै बन्द भएको हो। त्यसपछि मिशन असफल हुने आशंका भए पनि स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टारशिपलाई कक्षमा पुर्याउन सफल भएका खबरमा उल्लेख छ। यो उडानमा पहिलो पटक स्टारलिंकका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो। स्टारशिपसँगै प्रक्षेपण गरिएको सुपर हेभी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाड़ीमा नियन्त्रित रूपमा अवतरण गरिएको थियो। यद्यपि अवतरणको क्रममा बुस्टरका केही इन्जिनले काम गर्न छाडेको स्पेस एक्सले जनाएको छ। स्पेस एक्सले स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यानका रूपमा विकास गरिरहेको छ। कम्पनीले यसलाई नियमित सेवामा प्रयोग गर्ने लक्ष्य राखेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नायोगाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो। खेल नभए उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छ। त्यसअनुसार श्रीलंका सेमी फाइनलमा पुग्यो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यससँगै हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भए। यसअघि सन् 2010, 2014 र 2022 एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो। चार वञ्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश चवरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा, परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेरात बीच भेटवार्ता। स्पेस एक्सको स्टारशिप पहिलो पटक पृथ्वीको कक्षमा, 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाँच्दै।
3: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
6: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
7: होइन दिदी, किन निराश भएर बस्नु भएको?
8: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
7: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
9: हाम्रा सेवाहरू हामी कहाँ नम्बर एक सुन्तादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
10: नरेश सुन्तादी पसलको शाखा अब बगनाहा बजारमा पनि।
9: प्रोप्राइटर नरेश सुनार, नरेश सुन्तादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
11: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ।
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463368।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नगर मलाई राम्रो जब अफर आइरहेको छ, मलाई मेरो फ्युचर बनाउनु छ, तिमी यहाँबाट गइहाल।
1: तिम्रो फ्युचरमा म पनि त जोडिएको छु, यो कुरा बिर्स्यौ तिमीले?

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला परा

0: जुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719 98480222 र 98605222229।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहित

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: गर्जन छ सधैँ बाघ झै, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश, तर्क न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: एकान्ची
1: गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर च्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9848638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाघ झैं। बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: आयो होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
6: हो त नि रेडियो टाइगर आयो
0: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ सिंह रेडियो टाइगर स्टूडियो टाइम अहिले दिउँसोको 3 बजेको छ।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भेटी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ीहरू एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा डाइभर्सन र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर, परेवाभीर र बाङ्गेमोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्फू, भक्तपुरको सूर्यविनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन पर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेदेखि शुरू हुने, देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबा पक्ष असोज 15 गते वडा अधिवेशन, आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छन्। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराइएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पर्क काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली दुध। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटुकोशी बाढीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बाल मैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। अहिले सञ्चालनमा रहेका केन्द्रमा 462 बाल बालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटी खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। बोटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले बोटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडेलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इंग्ल्याण्डले 3 खेलको एक दिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष त्यसै गरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो त्रिवेणीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10-349।
9: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
10: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
9: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
11: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, दसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

छोरी का हाय तोर लहंगा।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ।
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जन

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
4: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
3: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
4: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
7: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-69-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।

0: हो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनसादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनसादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनसादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: For sure. Job chance will be there. How will you? Do you like me?
1: Actually, yes.
0: Good.
2: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 5 बजेको छ.
1: धेरै धेरै धन्यवाद छ है नानी.
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ.
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ. हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ.
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्.
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशन का साथ में सुन खरीद बिक्री समेत गरिने जानकारी गराउँदछौ.
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक.
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ बर्दिया, त्रिभुवन शपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा.
3: सम्पर्क मोबाइल नम्बर 98400 46368. राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ. उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने. राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ. सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98204341.
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त.
5: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ. सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा. अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया. प्रोप्राइटर हेमराज आचार्य. सम्पर्क मोबाइल नम्बर 98482979774.
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz. गर्जन छ सधैँ बाघ.

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानैन पर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: चाइना मेडिकल हलका सेवाहरू,
1: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चार दिनदेखि अवरूद्ध विधि राजमार्ग र कान्तिलोक पाजदेखि सञ्चालनमा, बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क तीन दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी।
2: दशैंमा म सबैजनालाई के आश्वस्त गराउन चाहन्छु भने ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन, बाटोहरू हाम्रो स्मुथै हुन्छन्।
0: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर।
1: चाडपर्वको मुखमा तीनतर्फका तीनवटै नाका बन्द हुँदा बजारमा महगी बढ्ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारको पहल।
0: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई स्थिरता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त।
1: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भर्डेका गोलकिपरको गुनासो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोको कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग आजदेखि खुलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन भएका ठाउँमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को पटुन्जी तथा 400 बेसी वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मान्ती क्षेत्रमा सड़क

0: क्षुब्ध भएको थियो। सड़क खोले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न काभ्रे प्रहरीले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी नजिकै 40 मा सड़क अवरोध कायमै छ। अरणीको राजमार्गको धुलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन्। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़क कान्ति लोकपथ पनि आजदेखि खुलेको छ। सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्खु, भक्तपुरको श्री विनायक लगायतका ठाउँमा गाड़ीको चाप बढ़ेको छ।
1: यसैबीच काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बन्द छ। देशका धेरै जसो ठाउँमा अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भने भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको हो। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध सड़क अझै पूर्ण रूपमा खुल्न नसक्दा लामो समयदेखि कामले सड़क यात्रा गर्नेहरूमा चिन्ता बढ़न थालेको छ। सड़क खुल्न नसक्दा नजिकै गरेको दशैंमा घर जाने र बसको टिकट काट्ने चिन्ता पनि बढ़न थालेको छ। यसपालिको दशैंमा घर जान मुख्य राजमार्ग लगायतका सड़क खुलाउनका लागि भइरहेको प्रयासबारे साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शोभराज नेउपानेसँग कुरा गर्नुभएको छ।
2: यो सिजनमा एक्सपेक्टेड भन्दा अलिक बढ्ने क्षति भएको छ। विशेष गरी चाहिँ हाम्रो गण्डकीको क्याचमेन्टमा कालीगण्डकी कोरिडोर, मर्सेङ्गी कोरिडोर लगायतमा अलिकति बढी क्षति भएको छ। बीपी हाइवेमा पनि अलिकति क्षति भएको छ, पृथ्वी हाइवे पनि क्षति भएको छ। तर अब यो किसिमको पानी पर्दाखेरि अरू बाटोहरूमा एक्सपेक्टेडै हो भने कालीगण्डकी कोरिडोर र मर्सेङ्गी कोरिडोर मनाङ र मुस्ताङगण्डी बाटोमा चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी क्षति भएको।
3: एक ठाउँबाट अर्को ठाउँमा जोडिनको लागि यो सड़कहरू मर्मत सम्हार गर्नको लागि कति समय जति कुर्नु पर्ने देखिन्छ?
2: अहिले काठमाडौँ जोड्ने सड़कहरू वान वे रूपमा सबै सञ्चालनमा आइसकेका छन्। पृथ्वी हाइवे, बीपी हाइवे लगायतका अहिले हामी मेन नेटवर्कमा कनेक्टेड छौँ। अब हाम्रो मेन कनेक्टिभिटी बाँकी भनेको कालीगण्डकी कोरिडोर र मर्सेङ्गी कोरिडोरै हो। मनाङ र मुस्ताङ जोड्ने 3 दिनभित्र चाहिँ मुस्ताङसम्म हामी काम गर्छौँ, मनाङको हामी हेर्दैछौँ, त्यो पनि हामी सकेसम्म छिटो खोल्छौँ। त्यो दशैं अगाडि हामी सबै नेटवर्कहरूलाई चाहिँ स्मुथली फंक्सन हुने गरी काम गर्नको लागि हामी त्यही अन्तर वर्कआउट गर्दछौँ।
3: के आधारहरू छन् जसले गर्दाखेरि चाहिँ वास्तवमै यसपालि दशैंमा घर जान सम्भव होला, सुरक्षित होला भन्ने चाहिँ?
2: होइन, आधार भन्दा पनि कस्तो छ भने यो हाम्रो बर्खा अनएक्सपेक्टेड बर्खा हो, तर त्यसलाई हामीले तयारी अवस्थामा पनि थियौँ। यहाँ पानी आउन सक्छ, यहाँ बाटो ब्लक हुन्छ भनेर हामीले मिसिनहरू सबै ठाउँमा डिप्लोय गरेका थियौँ। त्यही अनुसार चाहिँ हामीले एज फास्ट एज पोसिबल हामीले त्यसलाई चाहिँ ऊ पनि गर्न सक्यो, खोल्न पनि सकियो। त्यही भएर चाहिँ हामीसँग चाहिँ विभिन्न ठाउँमा 240 मिसिनहरू स्ट्यान्ड बाई छन्। यो पानी परिहाल्यो, पहिरो गइहाल्यो भने त्यसलाई खोल्नको लागि चाहिँ हामीसँग स्ट्यान्ड बाई पनि छन्। हाम्रो टिमहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ। हामीसँग चाहिँ यो अनलाइन मेकानिजम पनि छ, कन्ट्रोल मेकानिजम पनि छ। विभागदेखि हाम्रो संघीय सड़क सुपरिवेचन अनुगमन कार्यालय, डिभिजन सड़क कार्यालयहरू दशैंको लागि बाटो खोलाउनको लागि चाहिँ सबै स्ट्यान्ड बाई पोजिसन विथ मेसिन, विथ म्यान पावर, विथ फुल रिसोर्सेस। हामीसँग अहिले बजेटको कमी पनि छैन, आवश्यक परे भने जति पनि खर्च गर्न सक्ने गरी चाहिँ हामीलाई रोड बोर्डले चाहिँ इमर्जेन्सीको बजेट पनि विनियोजन गरेको छ। त्यो सन्दर्भमा फुल्ली सञ्चालनमा आउँछन्, त्यसमा सबैजना ढुक्क हुन्छ। 4 संघीय सड़क सुपरिवेक्षण अनुगमन कार्यालयहरू फिल्डमा छन्, एउटा दमकमा, एउटा काठमाडौँमा, एउटा पोखरामा र एउटा सुर्खेतमा। त्यहाँ चाहिँ सहसचिव लेभलकै सुपरटेन्डिङ इन्जिनियरले चाहिँ नेतृत्व गर्नुहुन्छ। उहाँहरू चाहिँ अहिले पनि फिल्डमा हुनुहुन्छ, जहाँ जहाँ रोडहरू ड्यामेज छन् त्यसलाई अनुगमन गरिराख्नु भएको हुन्छ। डिभिजन प्रमुखहरू हुनुहुन्छ, सबैजनाले चाहिँ रेगुलर रुटिन मोनिटरिङ अब्जर्भेसन गरिराख्नुहुन्छ। हामीले विभागबाट पनि हाम्रो लेभलमा सबै डाटाहरू, इन्फर्मेसनहरू कलेक्सन गर्ने, 2-2 घण्टामा अपडेटहरू लिने र त्यसलाई चाहिँ कहीँ केही समस्या छ भने प्रम्प्ट डिसिजन मेकिङ छ हाम्रो विभागीय हिसाबमा हुनुपर्ने। निर्णय पनि तुरन्त हुन्छ, फिल्ड लेभलको निर्णयहरू पनि तुरन्त हुन्छ। हामीले चाहिँ अनुगमनको पार्टलाई एकदम कन्टिन्युसली रेगुलर मोनिटरिङ गरिरहेछौँ। लगभग 3 दिनभित्र सबै सञ्जालहरू खुल्छन्, हाइवेको सञ्जालहरू। यस्तो छ, दशैंमा सबैजना ढुक्कले घर जान सकिन्छ, समस्या छैन। जुन हाम्रो रेगुलर मर्मत कामहरू पनि गरिरहेछौँ विभिन्न हाइवेमा, विशेष गरी अहिले क्षति भएको बाटोहरूमा बीपी हाइवे स्मुथली सञ्चालन आउँछ, बीपी हाइवे स्मुथली सञ्चालन आउने बित्तिकै पूर्वको नेटवर्कमा समस्या भएन, पृथ्वी हाइवे सञ्चालनमा आउँछ, त्यो भइसकेपछि पश्चिमबाट चाहिँ चितवन हुँदै पश्चिम जोड्ने पनि समस्या भएन। अरू बाटोहरू पनि हामीले रिकरेन्ट मेन्टेनेन्स, रुटिन मेन्टेनेन्सहरू कन्टिन्युसली गरिरहेछौँ। त्यो हुँदाखेरि खाल्टाखुल्टी पुर्ने कामहरू पनि हाम्रो कन्टिन्युस भएको हुनाले ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन। इनकेस काहीँ केही पहिरो आइहाल्यो, केही समस्या परिहाल्यो भने पनि तुरन्त खोलेर हाम्रो बाटोहरू सञ्चालन गर्छौँ।
1: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शोभराज नेउपाने। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना निकाल्दै असोज 17 गतेदेखि ठूलो वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपूछ गरिरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र पछिल्लो मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको स्पष्ट पारेको छ। भीषण वर्षा सम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल मार्फत नफैलाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ। साथै मौसम सम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित सूचना लिन विभागले आग्रह गरेको छ।
0: लगातारको वर्षापछि गएको आइतबार घट्टे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङदी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सकाभेटर लगायतका उपकरण प्रयोग गरेर केही मात्रामा काम शुरू गरेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ।
1: असोज 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो 4 दिनको अवधिमा पहिरोका 304 वटा र बाढ़ीका 87 वटा घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज निकालेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। यस्तै 4 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि सञ्चालनमा दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी, असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको मौसम विभागको भनाई, 3 दिनको अवधिमा विपदमा परि 27 जनाले ज्यान गुमाए लगायत खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेका 3 वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यस्तो स्वीकृति दिएको हो। यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.7 करोड़ अमेरिकी डलर अर्थात झण्डै 3.17 अर्ब रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमल्ला ढल्केबर पथलैया सड़क खण्ड, गर्जाङ खोला र बलेथी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न समेत मन्त्री परिषदले स्वीकृति दिएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दावी जिकिर गर्नु भएको छ। परिवारकै तर्फबाट सुरक्षा माग भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको प्रवक्ता पोखरेलले बताउनु भएको छ। यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले आज बयान लिएको छ। पुल्चोकमा रहेको आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगले जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको हो।
0: नेपाली काँग्रेसले 15 महाधिवेशन 2 दिनपछि सारेको छ। यसअघि 16 गतेदेखि शुरू गर्ने भनेको महाधिवेशन बाढी पहिरोको कारण असोज 18 गतेदेखि गर्ने गरी कार्यसूची सार्वजनिक गरेको हो। काँग्रेसले असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशन उद्घाटन गर्ने र 19 र 20 गते बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। असोज 21 र 22 गते पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन गर्ने तयारी छ। झण्डै 7,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुल्ला मञ्चमै गर्ने तयारी छ। प्रतिनिधिहरूको नाम दर्ता भने असोज 16 गतेदेखि नै शुरू गर्ने काँग्रेसले जनाएको छ। बन्द सत्रमा 7 प्रदेशका छुट्टाछुट्टी समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल गराउने तयारी छ। यसैबीच काँग्रेसभित्र संस्थापन समूहले महाधिवेशनको तयारी अघि बढ़ाइरहेका बेला निवर्तमान सभापति श्री बलदेउवा पक्षीले पनि छुट्टै र समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। देउवा पक्षीले असोज 15 गते पर्सीदेखि ओडा अधिवेशन शुरू गर्ने तथा आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै काँग्रेसभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशनका गतिविधि अघि बढ़ाएका छन्। यसैबीच गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङ्गे काँग्रेसको देउवा पक्षमा प्रवेश गरेका छन्।
1: अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खोलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट आज सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मनसूनजन्य विपदबाट क्षतिग्रस्त सड़क तथा पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन, जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्न र विपद व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
0: हिमालमा जलवायु परिवर्तन तथा भटेको क्षतिश्री विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। यो सँगै उहाँ यो विशेष समितिको सभापति बन्ने पक्का भएको छ। संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो 2 बजे चुनाव हुँदैछ। उहाँलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्।
1: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका 3 व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातो पानी, रसुवागढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको छ। 3 नाका एकपछि अर्को हुँदै बन्द भएपछि दशैंका लागि चीनबाट ल्याएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा पुरानो तातो पानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटोकोसीमा आएको बाढ़ीले रटुवागढ़ी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प छ। तातो पानी र रटुवागढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढ़ीका कारण सम्पर्कबाट विच्छेद भएको छ। यता व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्रै आइपुगेको छ। यसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखेका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोड़िएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको समेत जनाएको छ।
0: शेयर बजार लगातार 2 दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 9.62 अङ्कले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निजीवन बिमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.87% एउटा लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5,38 करोड़ रूपियाँ कारोबार भएकोमा आज 363 कम्पनीका 1,10,00,000 किता सेयर 4,65 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीको 637 आरोहीले अनुमति लिएका हुन्। विभागका अनुसार अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 774 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएका जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ राजस्व संकलन गरेको छ। यसैबीच होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सिजन अघि नै भारत चीन लगायतका प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिने निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐनको दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन समेत म्यान पावर कम्पनीहरूलाई सचेत गराएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: लमजुङको राईनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखर नाथ नेउपाने सहित 10 विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिन तथा दुरूपयोग गरेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष 2076-77 प्राप्त सशर्त अनुदान कार्यक्रम सञ्चालन नगरी पेशीका रूपमा लिएर विभिन्न व्यक्तिको खातामा जम्मा गरेको र रकम फर्सेट नगरेको अख्तियारको दावी छ। यस्तै तत्कालीन रोजगार संयोजक नेउपानेले कार्यालयबाट बुझेको ल्यापटप, प्रिन्टर र क्यामेरा सहित 1,67,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री समेत बर बुझारत नगरेको अख्तियारले जनाएको छ।
4: बाँकीमा निर्माणाधीन सेक्टर सिंचाई आयोजनाले नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले पछि मूल नहरबाट थप क्षेत्रमा पानी पुर्याउन गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको छ। बाँकेका खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। जिल्लाको खजुरा गाउँपालिकाका वडा नम्बर 1, 2, 5, 8 र 9 तथा बैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 अन्तर्गत पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहण गरिनेछ। आयोजनाका अनुसार अधिग्रहण हुने जग्गामा घर गोठ पर्खाल तथा रूख बिरूवा भएमा त्यसको विवरण समेत निवेदनमा खुलाउनु पर्नेछ। यस्ता संरचना तथा रूख बिरूवा बढ़ीमा 1 महिनाभित्र हटाएर जग्गा खाली गर्नुपर्ने सूचनामा भनिएको छ।
3: नेपाल राष्ट्रिय शिक्षक संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरेको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई विभेद नगर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष हंसबहादुर साई र महासचिव प्रकाश खनालले विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक कर्मचारीको एउटै विद्यालय, कक्षा कोठा र समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायसित नहुने उल्लेख गरेको छ। संगठनले राहत करार, साबिक उच्च माध्यमिक तथा प्राविधिक धार, संघीय शिक्षण सिकाइ अनुदान, बाल विकास, विद्यालय कर्मचारी, लेखा सहायक, विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदान लगायतका शिक्षक कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको हो।
4: विपदका कारण प्रभावित बाल बालिकाहरूको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेड क्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भोटेकोसी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बाल बालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएका हुन्। अहिलेसम्म स्थापना गरेका केन्द्रबाट 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। हाल सञ्चालनमा रहेका केन्द्रमा 462 बाल बालिकाले आश्रय पाएका छन्।
3: नेपाल दर्पणमा अब विदेशी खबर मलेसियाले झण्डै 1500 जना रोहिङ्गा शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिङ्गाहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसंघ अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारमा 5000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ। मानव अधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ। आज प्रहरी सुरक्षा सहित दर्जनौं बस लोमुटमा रहेको एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताएको छ। पहिलो समूहमा कति रोहिङ्गा छन् भन्ने बारेमा मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्। संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका झण्डै 1,90,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झण्डै 2/3 रोहिङ्गा छन्।
4: नेपाल दर्पणमा अब केही खेल खबर। यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका के बढेका गोलकिपर भोजिनाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेकै जस्तो जीवनमै फर्कन चाहेको बताएका छन्। विश्वकप अघि 40 वर्षीय भोजिना खासै परिचित थिएनन्, तर स्पेनसँगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमायो। यो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो। यो खेलपछि इन्स्टाग्राममा भोजिनाका फलोअर्सको संख्या झण्डै 50,000 बढ़ेर 2,84,00,000 पुगेको थियो। साथै उनी पोर्चुगलको साना क्लब चाभेसबाट चिलीको शीर्ष डिभिजनको क्लब कोलो कोलोमा आबद्ध भएका छन्। उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेका छन्। तर भोजिना आफ्नो नयाँ नयाँ चर्चाले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था पनि ल्याएको बताउँछन्। मैले मेरो शान्ति र चयन गुमाएको छु, उनले द अब्जर्भरसँग भनेका छन्। भोजिनाले आफ्नो लोकप्रियताले आमा बुबालाई पनि असर पारेको गुनासो गरेका छन्। यही कारण सीमाहरू तोक्न सिक्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
3: जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको चारवटै क्वार्टर फाइनलका खेल वर्षा कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच हुने खेल तालिका थियो। तर निश्चिन्मा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो। प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार करोगी स्पोर्ट्स पार्कमा हुनेछ। पहिलो खेलमा बिहान पाउने 6 बजे पाकिस्तान र बंगलादेश तथा दोस्रो खेलमा बिहान पाउने 11 बजे भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धा पनि निश्चिन्मय खेलस्थलमा रहने हुनेछ। पर्सि पनि वर्षाको सम्भावना कायम छ तर मौसममा सुधार आउने पूर्वानुमान छ। बाँकी खेलहरूमध्ये कुनैमा बराबरीको नतिजा आएमा सुपर ओभर मार्फत विजेताको टुङ्गो लाग्नेछ। सेमी फाइनलमा यदि मौसमको कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरियताको टोली फाइनलमा प्रवेश गर्नेछ। आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरियतामा रहेका छन्। फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्त रूपमा स्वर्ण पदक पाउनेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: चार दिनदेखि अवरूद्ध बीची राजमार्ग र कान्ति लोकबहादुरदेखि सञ्चालनमा, बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क पनि 3 दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी,
3: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभए उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर,
4: चाडपर्वको मुखमा चीनतर्फका 3 नाका बन्द हुँदा बजारमा महँगी बढ़ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउने सरकारको पहल,
3: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त,
4: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भटेका गोलकिपरको गुनासो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र पस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
0: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म पनि नमन सपिङ सेन्टरमा जाइदु।
4: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात, गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98204041।
0: गर्जन छ सधैँ, बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात है।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला साँझको 7 बजेको छ।
0: खुशीको खबर,
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: चाइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु,

0: पेट नसा थाइराइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट एसवाई नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैङ्कको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने,
3: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
2: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तव मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने,
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने,
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टी भेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ,
3: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय न अपनाउने, चारफोक गर्नतिर समय खेर नफाल्ने।
2: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शुभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित चुट्टाचुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाहिनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाच सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना महिनामा मध्यपश्चिम पृथनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृथना तालिम शिक्षालयमा पूर्वी पृथनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानी बक्स गढ़मा मध्य पूर्वी पृथनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौडा स्थित गोरखबहादुरगढ़मा मध्य पृथनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृथना तालिम शिक्षालयमा उत्तर पश्चिम पृथनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढ़मा सुदूरपश्चिम पृथनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृथना तालिम शिक्षालयमा उपत्यका पृथनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ इच्छा शक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृथनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला उठीचौर गाउँपालिका 5 की 50 वर्षीया माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीया मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीय मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम 5 थारू टोलका स्थानीयलाई असोज 10 गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर नवलपरासी सुस्ता 5 थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतेसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा अवरुद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
1: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 12 उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रु 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
1: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
1: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
1: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्क पत्रको प्रतिलिपि
1: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
3: सैनिक परिचय पत्रको प्रतिलिपि
1: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
1: पेन्सन पट्टाको प्रतिलिपि
3: नाता प्रमाणिक प्रमाण पत्रको प्रतिलिपि
1: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-59-570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
4: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काट्ल वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
5: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
4: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
5: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
6: किनेर विषालु सापले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
7: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेको छ, अनि त्यही भएर चाहिँ 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी चढायो अनि राम्रो लाग्यो.
8: खाली रोडको हाम्रो टेक्निसियनहरूले त्यहाँ त्यो असुविधा दिइराख्नु भएको छ. कैलाली जिल्लाकै म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँबाट त्यो केन्द्र चाहिँ बनेको छ. नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको रहेछ, हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो.
4: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्. साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 140,175 जनालाई उपचार गरिएको छ. यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ. थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ.
6: म त्यहाँ भैँसीलाई परल हाल्नु गएको थाहा, त्यही मुनि रहेछ, थाहै पाएन. साग त चिनेन, त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन. विषालु सापले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त, त्यही भएर अब धेरै राम्रो छ त्यहाँ. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
5: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पृथना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
4: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरी डाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
7: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर चाहिँ 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो म। त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी चढायो अनि राम्रो लाग्यो। मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु। माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी किने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई, अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
5: मध्यपूर्वी पृथना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्र नगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहर्बामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहर्बामा कार्यरत अमलदार हरि कार्की,
9: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सहरमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछौँ। 30 नलाग्ने साँच्चै टोक्यो भने त उनलाई सान्त्वना मात्रा दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झा बुझे गरेर 8 इन्जेक्सनहरू लगाउँछ, चिटिङ इन्जेक्सनहरू लगाउनु पर्ने हुन्छ र अनि बिरामी आत्तियो भने प्रयअनुसार डक्टरहरूलाई डाक्टरलाई सोधेर कुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। अनि पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ साँपले टोकेर पोइजन स्टार हुन्छ। पोइजन स्टार हुने बित्तिकै अब डाक्टरसँग समन्वय हुन्छ हाम्रो, सोही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
4: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडेपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडेपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
8: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। काली रोगको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सहज दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको हामीले चाहिँ सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडेपुरको सर्पदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँले त्यो विश्वास छ। उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौँ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि चिन्ता नलाग्ने गरी हामीले उपचार गरिरहेको छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो, हामीले त सामान्य व्यवस्थापन गरेको नेपाली सेनालाई चाहिँ म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनालाई धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाएको छ।
5: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका 9 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 269 जनाले उपचार पाएका छन्। सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
10: पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको मतलब एकजना पालो पालो गरेर सञ्चालन भएको छ। सर्प पिची तपाईँको किराकाटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्वदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बदिया दाङ सल्यानसम्मको मान्छेले उपचार पार्छ। वर्षेनी दुई चारजना मध्ये पनि अहिले न्यूनीकरण भएको छ।
4: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछाडमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको छ। त्यस्तै नवलपरासी को त्रिवेणीमा 2068 सालदेखि स्थापित केन्द्रबाट हालसम्म 6453 जनाले उपचार पाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गोरुसिङमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत हालसम्म 25,000 जनाको उपचार गरिएको छ। उपचार अनुभव बारे सर्पदंश पीड़ित डोमकला भूषाल र रीता कुमाल।
11: हरले सर्पले टोकेको मलाई राति 10 आँगनमा आएको रहेछ। अनि मैले कुल्चेछु अनि त्यसले मलाई फर्केर टोक्यो। भोलिपल्ट बिहान यहाँबाट गाडी रिजर्भ गरेर कोपिल वस्तु गइयो। औषधि उपचार गरेर घरमा आइपुगिन्। अहिले ठिकै छ। अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ राम्रो। अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो। उहाँहरूलाई सबैलाई राम्रो सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
12: तर पछाडि त्यो सेवा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरेर लिन गएँ। अनि त्यही बेला म टोकेँ। त्यसपछि अनि म सर्पदंशमा गएँ। पछि सरन्तानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको अनि आश्वासन दिनुभएको थियो। नडराउनुहोस्, डराउनु हुँदैन, ठिक हुन्छ भन्नु। थियो। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो, चाहिँ अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लगेर जानुभएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला, सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
5: श्रोता, अब कुरा गरौं पूर्वी पृतना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृतना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी चार जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि दुईवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका एक बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका एक भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चारआली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
13: 82 सालको साल मसान्तसम्म 22283 जनाको उपचार भएको थियो। हरेक भन्ने जातको सर्पले दसैका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो टागाडुगा भन्नेतिरसम्म पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिकति पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट काहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, पुलिसै घाटा खुल्ला रहन्छ। त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू सन्तुष्टि नै भएको हामीले पाएका छौँ, सुनेका छौँ।
4: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
14: धनदीप राय बडा क्षेत्र नगरपालिका 1 सुनसरी सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकहरू पनि सर्पले टोकेको चाहिँ नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाल सेनालाई हामीले धेरै धन्यवाद। अब आगामी दिनमा अझै राम्रो सहज होस् हामी स्थानीयलाई।
5: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
15: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा सुरु गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बस्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, त्यहाँ पनि सर्पदंश बारेमा सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
4: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरू मध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ। त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत।
16: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रियर्स अरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो, त्यो ठाउँलाई इमोबिलाइज गरेर, जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी, वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त संचारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन। त्यसलाई टर्निकेट लाउने भनेर भन्छ, त्यो टर्निकेट चाहिँ लाउन हुँदैन। सर्पले टोकेको ठाउँमा चाहिँ टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बाँध्न हुँदैन। यस्तो गर्दाखेरि झन् रक्त संचार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके, त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खाले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्वदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
5: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
4: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
17: सर्पको टोकाईबाट कसरी बस्ने,
4: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
17: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पन्जा र शरीर पूरा ढाक्ने कपडा लगाउने,
4: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
17: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
4: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पुर्ने,
17: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
4: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक तन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
17: रुख अथवा जमिनमा भएका पालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
4: ब्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
17: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
4: नजिकको सर्पदंश उपचार केन्द्र बारे जानकारी राखिराख्ने,
17: सर्पले टोकेमा के गर्ने के नगर्ने,
4: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
17: नआतिने शान्त रहने, टोकेको अङ्गलाई अनावश्यक रूपमा नचलाउने,
4: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
17: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
4: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
17: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
4: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
17: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
4: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
17: सर्प देखिएमा के गर्ने,
4: आतंकित वा उत्तेजित नभई विस्तारै टाढा हट्ने,
17: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
4: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने। यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामासकोटी पनि बिदा हुन्छु। नमस्ते।
18: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक विश्वास प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: तनहुँ जिल्ला आबु खैरेनी गाउँपालिका 3 स्थित कभरेज ग्यारेजमा काम गर्ने भारतीय नागरिक 50 वर्षीय लाल बचन शाहको हत्या गरेको अभियोगमा सोही ग्यारेजमा काम गर्ने भारतीय नागरिक 32 वर्षीय जावेज आलमलाई असोज 9 गते प्रहरीले पक्राउ गरेको छ।
0: कटुवा पिस्तुल एक थान सहित भारतीय नागरिक 37 वर्षीय गोविन्द दासलाई रौतहट जिल्ला परोहा नगरपालिका 8 असोज 7 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी एकनाले भरुवा बन्दुक एक थान सहित बझाङ जिल्ला थलारा गाउँपालिका 9 बस्ने 46 वर्षीय डबल भण्डारीलाई सोही ठाउँबाट असोज 7 गते प्रहरीले पक्राउ गरेको छ।
2: नियन्त्रित लागू औषध ट्रामाडोल 6115 ट्याब्लेट र नाइटाजेपाम 5730 ट्याब्लेट सहित काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 9 स्थित फार्मेसीबाट 3 जनालाई असोज 7 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालीकोट जिल्ला पचाल झरना गाउँपालिका 8 23 वर्षीय हिमाल शाही सोही गाउँपालिका 9 21 वर्षीय हिरो बिक र शुभकालिका गाउँपालिका 8 26 वर्षीय उमेश बहादुर शाही रहेका छन्। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 3450 ट्याब्लेट अवैध लागू औषध पोलेन 100 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ 10 मिलिग्राम र नगद 2,79,000 रूपियाँ सहित काठमाडौँ चन्द्रगिरी नगरपालिका 15 बस्ने 34 वर्षीय विक्रम घलेलाई उनकै घरबाट असोज 9 गते प्रहरीले पक्राउ गरेको छ। साथै प्रहरीले उक्त लागू औषध लिन आएका मकवानपुर जिल्ला थाहा नगरपालिका 12 24 वर्षीय विजय तामाङ गोलेलाई नियन्त्रित लागू औषध ट्रामाडोल 20 ट्याब्लेट र नगद 16,500 रूपियाँ सहित पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 235 ट्याब्लेट एनारागन 237 ट्याब्लेट र नगद 5,750 रूपियाँ सहित पूर्व नवलप्रासी गैंडाकोट नगरपालिका 7 बस्ने 33 वर्षीय पार्वती घरतीलाई उनकै घरबाट असोज 10 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 190 ट्याब्लेट सहित काठमाडौँ महानगरपालिका 4 बस्ने 42 वर्षीय सुरेश श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका 2 31 वर्षीय सुरेन्द्र गुरूङलाई असोज 7 गते प्रहरीले पक्राउ गरेको छ।
0: हाते ट्राक्टर चोरीमा संलग्न रहेको अभियोगमा 5 जनालाई असोज 8 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका 5 41 वर्षीय राजु मचामसी 21 वर्षीय राजेश मचामसी 19 वर्षीय राजन मचामसी रौतहटका 35 वर्षीय राजेश्वर जयसवाल र काभ्रेका 48 वर्षीय विपिन कुमार शाही रहेका छन्। साथै प्रहरीले उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी भएका 14 थान हाते ट्राक्टरहरू समेत बरामद गरेको छ। यसै गरी डाका चोरीमा संलग्न रहेको अभियोगमा लमजुङ जिल्ला बेसी शहर नगरपालिका 10 38 वर्षीय टेक बहादुर गुरूङलाई असोज 8 गते प्रहरीले पक्राउ गरेको छ। मर्स्याङडी गाउँपालिका 3 बस्ने पीड़ितलाई अपरिचित व्यक्तिले जबरजस्ती हात र मुख कपड़ाले बाँधेर सुनको औठी 1 थान सुनको मुन्द्रा 1 जोर र सुनको फुली 1 थान असोज 3 गते चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
2: वैदेशिक रोजगारीको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2 लाख रूपियाँ रकम ठगी गरेको अभियोगमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका 1 32 वर्षीय सुजन नेउपानेलाई काठमाडौँको कपनबाट असोज 8 गते प्रहरीले पक्राउ गरेको छ।
0: अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका 13 ज्योति शाहीलाई धरान उपमहानगरपालिका 5 असोज 8 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा शाही मनी ट्रान्सफर समेतको नाममा विभिन्न व्यावसायिक ब्याङ्कमा रहेको खाताहरू प्रयोग गरी हालसम्म 1,03,84,75,845 रूपियाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ।
2: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँ

0: म्याम, तपाईँले यी सेवा प्रयोग गरे बापत 10,000 बोनस रकम प्राप्त गर्नुभएको छ। त्यो बोनस रकम प्राप्त गर्नका लागि हामीले तपाईँको मोबाइलमा एउटा लिङ्क पठाएका छौ, त्यो कपी गरेर यही नम्बरमा पठाउनुहोस् है।
1: ए हो र सर, हुन्छ हुन्छ, म पठाइहाल्छु। ए बुढा सुन्नुहोस् त, मेरो मोबाइलमा यो के लिङ्क आएको छ रे, त्यो लिङ्क कपी गरेर उयो नम्बरमा पठाइदिनुहोस् त, पैसा आउँछ रे।
2: पैसा आउने होइन, बरु खातामा भएको पैसा चाहिँ जान्छ, ठग हो त्यो त। आज भोलि यस्ता घटना धेरै हुने गरेका छन्। यी सेवाको कर्मचारी हुँ भनेर केवाईसी अपडेट गर्नु पर्यो भनेर विवरण माग्ने, बोनसको लोभ देखाएर वा विभिन्न बहाना बनाएर पैसा ठग्छन्। त्यसैले यस्ता कुरामा सचेत हुनुपर्छ, बुझ्यौ।
1: हो र, धन्न हजुर नभएको भए त मेरो पनि सबै पैसा स्वाहा हुने रहेछ।
2: सामाजिक सञ्जालको माध्यमबाट हुन सक्ने ठगीबाट सावधान रहौ।
3: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक विश्वास।

अफिसमा पनि दुईटा ल्यापटप हुने भयो। यो म्याकबुक चाहिँ बेच्न पर्ने भयो, यो फेरि साह्रै महँगो छ, त्यति बेला चाहिएर किनिहाले, अहिले फेरि पैसाको पनि जरुरत छ भने एकपल्ट हाम्रो बजारमा राख्नु पर्यो। हाम्रो बजारको लागि फोटो चाहिँ यो ठिक होला, अहिले पोस्ट गरेपछि हप्ता दिनमा त कोही न कोहीले कसो नकिन्लान्। प्राइस चाहिँ कति राख्ने होला त? मैले 3,30,000 किनेको हो क्या रे, वर्ष दिन चलाइहाले 2,20,000 त कसो नपर्ला र? फोन नम्बर पनि राख्नु पर्यो, कसैलाई मन परे सिधै कल आउँछ नि। अब ल, यति गरेर सुत्नु पर्यो आजलाई।

0: हाँ हाँ हाँ सर जी।
1: अरे वाह, मैंने भी इतने ही पैसे का आईपैड ढूंढ रखा था। क्या मैं थोड़ा समय ले सकता हूँ सर जी?
0: क्यों नहीं, ले लो ना सर जी, ले लो, आप कहीं तो है ये।
1: असल में मैं ये सामान अपनी पत्नी के लिए खरीदना चाहता हूँ सर जी, वो ऊपर वाले कमरे में है। क्या मैं एक बार उन्हें दिखा कर आ सकता हूँ सर जी?
0: दिखाइए ना सर जी, दिखाइए, क्यों नहीं, दिखाइए।
2: एकैछिन अर्को कोठामा बुढीलाई देखाएर आउँछु भनेको मान्छे होला त नि भनेर लगभग एक घण्टासम्म कुरे, अह आउँदै आएन म्याम।
3: अनि
2: त्यसपछि यताउता सबैतिर खोजे, माथिल्लो फ्लोरमा पनि गएर हेरे, भेटिन। अनि त्यहाँको स्टाफसँग सोधेको त त्यो मान्छे त आइप्याड पाउने बित्तिकै निस्किसकेको पो रहेछ म्याम। त्यसपछि म त छाँगाबाट खसेको जस्तो भए, मान्छेले त्यतिसम्म जुक्ति लाएर ठग्दा रहेछन् म्याम।
3: ए, तपाईँ त नराम्रोसँग पो ठगिनु भएछ त।
2: हो नि म्याम, सुरुदेखि नै हिन्दी बोल्न थालो, सुट बुट लगाएको थियो, त्यसमाथि 5 स्टार होटेलमा भेट्न बोलायो, त्यसरी सामान ठगेर भाग्ला भन्ने त एक रति पनि सोचाएन म्याम।
3: हेर्नुहोस् है, अहिले अनलाइन माध्यमबाट सामान किनबेच गर्ने चलन बढेसँगै ठगीका पनि नयाँ नयाँ तरिकाहरू बढ़िरहेका छन्। मोबाइल, ल्यापटप, क्यामेरा तपाईँलाई जस्तै गरेर श्रीमतीलाई देखाउँछु भनेर भाग्ने तथा टेस्ट ड्राइभ गर्छु भनेर मोटरसाइकल नै लिएर भाग्ने जस्ता घटना एकदमै बढ़िरहेका छन्। त्यसैले त्यसरी सामान बेच्दा अपरिचित व्यक्तिले बोलाएको होटल, कोठा वा अन्य कुनै पनि एकान्त स्थानमा जानु हुँदैन। सम्भव भएसम्म सार्वजनिक र सुरक्षित स्थानमा भेट्नुपर्छ र सकेसम्म आफ्नो साथमा अर्को व्यक्तिलाई पनि लैजानुपर्छ।
2: त्यही त म्याम।
3: अनि अर्को महत्वपूर्ण कुरा, सामान देखाउन भनेर कसैले केही समय माग्यो भन्दैमा पैसा हात नपरेसम्म चाहिँ त्यो सामान त्यो व्यक्तिलाई हस्तान्तरण गर्नु हुँदैन।
2: के गर्ने म्याम, शंका गर्ने ठाउँ नै दिएन भने होला त नि भन्ने लाएर दिइहाले।
3: त्यस्ता अपरिचित व्यक्ति जति नै विश्वासिलो देखिए पनि हामी एकदमै सजग हुनुपर्छ। त्यसमा पनि भारतसँगको खुला सीमाका कारण यस्ता अपराध गरेर 2-4 घण्टामै छिमेकी मुलुक भाग्ने सम्भावना उच्च रहेकाले अभियुक्तलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन पनि एकदमै चुनौती छ। त्यसैले त्यस्ता विदेशी नागरिकसँग कारोबार गर्दा अझ बढी सतर्कता अप्नाउनु पर्ने हुन्छ है।
2: हो रहेछ नि म्याम, के गर्ने फसिहाले।
3: अनि अनलाइन कारोबार गर्दा व्यक्तिको पहिचान, फोन नम्बर र भुक्तानीको वास्तविक अवस्था एकदमै राम्रोसँग जाँच गर्नुपर्छ। त्यस्तै कुनै शंका लाग्यो, अस्वाभाविक व्यवहार देखियो वा ठगी भएको महसुस भयो भने तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु पर्छ।
2: त्यही त म्याम, अचम्मै गरेर ठग्यो नि त्यसले, नजानिदो तरिकाले ठगेर भाग्यो, अनि बल्ल पो आँखा खुल्यो म्याम मेरो। अब त्यो व्यक्तिलाई पक्राउ गर्न सकिएला नि है म्याम?
3: ठिक छ, तपाईँ निराश चाहिँ नभइहाल्नु, ढिलो चाँडो अवश्य पक्राउ पर्छ। अहिलेलाई उसको हुलिया सहित एउटा निवेदन लेखेर जानुहोस्, बाँकी केही पत्ता लाग्ने बित्तिकै हामी तपाईँलाई खबर गरौंला। अब त्यहाँ होटलको सीसी क्यामेरा पनि होला, त्यो पनि हामी अनुसन्धान गर्छौं।
2: त्यसले त मलाई मात्रै होइन कतिलाई ठगिसक्यो होला म्याम यसरी, जसरी पनि पक्राउ गरेर कारवाही गर्नु होला म्याम।
3: एतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक विश्वास। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: अवस्तै नै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हिँडेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
4: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अङ्कल सेवा।

नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229। यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाघ सिंह।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974774
2: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाप चाहिँ नेपाली पात्रो अब तपाईँको मोबाइलमा
1: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावीमा जाँचबुझ गर्दै मानव अधिकार आयोग
1: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। यो विषयमा हामी अनुसन्धान गर्छौं।
0: सड़क बिग्रिँदा कोरोला नाकाबाट आउने चाडबाडका सामानमा लिएर चिन्तामा व्यवसायी।
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, किनकिमा अगाडि सबै ठाउँमा पुग्नुपर्ने, अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
0: एक रिपोर्ट।

0: ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार फडिन्ज दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो। तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लीजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ। तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साधुपखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरू सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 मध्यराति प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसै यता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौं।
2: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हामीका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व दोषीहरू आफ्नो निवासमै हुनुहुन्छ भन्ने उहाँले विवाद भएन. उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन. त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ.
0: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्. तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
2: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कार्यवाही गरिरहेको.
0: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो. उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
2: हामीले शुरूआत गरेको चाहिँ रुल अफ ल किन भएन कानून र शासन विधिको कुराहरूलाई लिएर के कस्ता जाने प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी सुरुमा प्रहरी कार्यालय जान तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो. हामी अहिले त्यसमा लागेको छौँ. आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ. अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको हस्तक्षेपकारी जाने भूमिकाहरू सुरु हुनुभयो राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसरण गर्छौँ. न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ.
0: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन. यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
2: अब हामी पनि अझ अनुमान छौँ. यो प्रश्नहरू संसदमा पनि उठेकैछन्, प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भएर विरोधाभासको कुरोहरू आइरहेका छन्. यस कारण यसमा चाहिँ तपाईँले यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ. हामी आफै भन्ने गर्छौँ.
0: अब आज प्रहरी अधिकारीसँग बुझ्नुभयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
2: अब हेर्नु त्यो हामी अध्ययन गर्दैछौँ. अहिले प्रहरी अधिकारीको बारे अध्ययन सकिएको छैन. त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ. अहिले निर्णय गरिसकेको अवस्था छैन.
0: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो?
3: मैले यो प्रश्न किन पनि सोधेको भने एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो.
2: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनु पर्ने, यो सबै क्रियाकलापमा हामी राख्छौँ. एकजना व्यक्तिको मात्र यो समस्या भएन. यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो. कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि खिलो कुद्न सकिएन. यो सबै विषयमा हामी विस्तार गर्छौँ. यो विषयमा हामी अनुसन्धान गर्छौँ. हामी यसरी चुप्पाएर बस्दैनौँ.
0: उनी थिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवारी. तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ. हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं. बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ. अब अर्को विषय, दशैंतिहारका लागि कोरोना नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्. रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरोला नाकातर्फ पठाएका थिए. तर कोरोला जोड़ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्. अशोक दाहालको रिपोर्ट.
4: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो. अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
5: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो। त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
4: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरी कार्कीले भने,
6: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट अब विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली भयो, सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
4: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीन तर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
5: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ।

0: इजरायली सेनाले टुवासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोरात मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।